0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पार्टीलाई एक ठिक्का बनाउने संकल्पसहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसमितिले पारित गरेको छ। तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका हुन्।
3: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ बिहिबार बेलुकी 4 बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
2: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया समेत अघि बढ़ाइएको छ। अध्यागमन विभागले बुधबार जारी गरेको सूचना अनुसार नियम विपरीत नेपालमा बसोबास गरिरहेका 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको हो।
3: गत भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण आर्थिक गतिविधिमा परेको असरले नेपालको आर्थिक वृद्धि अघिल्लो प्रक्षेपणको तुलनामा आर्थिक वर्ष 2083-84 केही सुस्त हुने एसियाली विकास ब्याङ्क एडीबीले बुधबार जनाएको छ।
2: नेपालमा बढ़िरहेको सार्वजनिक ऋणले गर्दा विकास निर्माणमा असर गर्ने गरेको छ। सरकारले लिएको सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीमा नै मासिक अरबौं रकम खर्चाउने गरेको छ। सरकारले आर्थिक वर्ष 83-84 दुई महिना साउन र भदौमा 61.5 अर्ब ऋण दिएको छ, तर यो दुई महिनामा सरकारले सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीका लागि 85 अर्ब तिरेको छ।
3: चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार 4.5 अर्ब रूपियाँ नाघेको छ। आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि भएपछि दुई महिनामा कुल वैदेशिक व्यापार 4.78 अर्ब 10.65 करोड़ रूपियाँ पुगेको हो।
2: पोखरालाई सिधै मध्यपूर्व जोड़ने गरी बुधबारदेखि पोखरा दुवै रूटमा सीधा हवाई उड़ान शुरू भएको छ। प्रारम्भिक रूपमा एक महिनाको लागि यो रूटमा उड़ान गर्नका लागि फ्लाई दुवैले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति समेत लिएको छ।
3: अब शेयर बजार। यस हप्ताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार परिसूचक नेप्से 36.25 अंकले घटेको छ। अघिल्लो तीन कारोबार दिन लगातार बढ़ेको नेप्से बुधबार 36.25 अंकले घटेको हो। यस दिन कारोबारमा आएका 13 वटै उपसमूहको परिसूचक घटेर रातामै भएको छ। नेप्से सूचक बुधबार प्री ओपनिङमा 15 अंकले बढ़ेको थियो।

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनपिङ 3 दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्। अमेरिकाको राजधानी वाशिङटन पुगेका राष्ट्रपति शीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोइन्ट बेस एन्ड्रयूज विमानस्थलको रेनवेमै पुगेर भव्य स्वागत गरे। शीको यो 3 वर्षपछिको अमेरिका भ्रमण हो भने सन् 2015 पहिलोपटक राजधानी वाशिङटनमा भएको ऐतिहासिक राजकीय भ्रमण हो। 1 दशक भन्दा बढ़ी समयपछि भएको यस भ्रमणको औपचारिक कार्यक्रमलाई दुवै देशले विशेष महत्व दिएका छन्।
6: अब खेल र खेलाड़ीका खबर। 20औं एसियाली खेलकुदमा पदक जित्ने आशा गरिएका नेपाली खेलाड़ीहरू एकपछि अर्को गर्दै खाली हात फर्किए। स्वर्णको सपना बोकेर खेल आयोजक मुलुक जापान आएकी एरिका गुरूङ समेत पदकविहीन भइन्। नेपाली टोलीमा निराशा बाक्लिँदै थियो। त्यही बेला कराँतेको अन्तिम प्रतिस्पर्धाका रूपमा उत्रिए 23 वर्षे तेन्जिङ शेर्पा। कुमुते पुरूष 82 केजीमाथि उनले नेपाललाई काँस्य पदक दिलाए। जारी एसियाली खेलकुदमा यो नै देशका लागि पहिलो पदक हो।
5: अब विचार तथा विश्लेषण। बीपीका जुत्तामा गगनका खुट्टा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पार्टी फूटको डिलमै पुगिसकेका बेला गगनहरूले जगाउन सफल भएका छन् भन्नुपर्दछ। केहीको असन्तुष्टि अझै बाँकी नै छ, तर 14 महाधिवेशनका बेला सबैजसो केन्द्रीय सदस्यहरूलाई गगनहरूले समेटिसकेका छन्। असन्तुष्ट पक्षकाले राखेका सबै मागहरूलाई सम्बोधन गरी कांग्रेस एकजुट बनाउन गगनहरूले एक कदम पछि हट्ने साहस देखाएको कुरालाई मान्नै पर्दछ। आवश्यक परेका ठाउँमा नौनी भन्दा नरम, उस्तै ठाउँमा फलाम भन्दा कड़ा हुन सक्नुपर्दछ भन्ने मान्यतालाई पूर्णत अनुसरण गरेको देखिन्छ। पार्टी मिलाउन ज्यादै नरम बने भने असोजको महाधिवेशन नसार्न ज्यादै कड़ा बने, यसबाट गगनका खुट्टाले बीपीको जुत्तालाई पूर्णत न्याय गरेकै ठान्नुपर्दछ। सबै समेट्न नसकेको कुरामा त बीपीका पालामा पनि तुलसी गिरी, परशुनारायणहरू बाहिरिएकै थिए, श्री भद्र शर्मा पनि कांग्रेसमा रहेका थिएनन्।
6: श्रम बजारमा एआई को प्रयोग चुनौतीसँग डराउने कि उपयोगबाट लाभ लिने, शीर्षकमा रविन सुवेदीको विचार अभियान दैनिकमा छापिएको छ। एआई का कारण सृजित नयाँ वातावरणसँग काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीलाई शिपमूलक बनाउने, तालिम तथा विकासको संस्कृति निर्माण गर्दै जानुपर्ने आवश्यकता देखिन्छ। उचित नीति तथा कानूनको निर्माण गर्न सकियो भने नेपालमा एआईलाई जोखिमको रूपमा होइन, दिगो विकास र आर्थिक रूपान्तरणको रूपमा प्रयोग गर्न सकिन्छ।
5: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
10: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
13: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र
14: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
15: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संखुवा सभा 95.5 MHz।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहीबार, सेप्टेम्बर 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विशौं एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराटेमा नेपाललाई काँस्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम, पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मार्तका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनुभयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ। सतर्क रहनको लागि नम्बर 2 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर 3 कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट 3 दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। 2 वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: महासंघीय विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढङ्गबाट वर्षा हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गरेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार

0: विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
1: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्रसंघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय सम्वादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
2: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोशिश आफैले नै पनि गर्नुपर्ने हुन्छ।
1: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा निजामती विधेयकबारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुंगोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपरको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3 करोड़ 10 लाख रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाड़ी पछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण, 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियन विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड़ियो पोखरा शीर्षकमा फरिन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: आजका सबैजसो पत्र पत्रिकाले फ्लाई दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईको उडान शुरू भएसँगै पोखरालाई राष्ट्रीय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाण्डु केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व, यूरोप, अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। बटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़, किरा परेको कच्चा पदार्थबाट गुतपाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुतपाक र पुष्टकारी बनाएको पाइएपछि ढुंगे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुतपाक उद्योग बज्रबाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यसक्रममा अनुज्ञान पत्र बिनै गुतपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्षसहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भोटेकोशी बाढ़ीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घट्दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप रैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लस्किएपछि ओलीको पल्लाभारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जून 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोक
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोसी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
5: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अपनाउनु पर्यो।
5: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
5: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने, महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्, ती कुराहरूमा ध्यान दिनु पर्यो।
0: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
5: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ, उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बालबालिकाहरूको शिक्षा

0: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान पाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: लामा नेपालले जलवायु न्यायको माग गर्ने, जलवायु वित्त उपलब्ध गराउन धनी देशलाई आग्रह गर्ने प्रधानमन्त्री शाहको तयारी, महासचिव पोखरेल र उपाध्यक्ष पौडेल लचिलो भएपछि एमालेमा नेतृत्व हस्तान्तरणको मुद्दामा अध्यक्ष ओलीको पल्ला भारी, अन्य नेताको फरक मतले पार्टीमा ठूलो प्रभाव नपारेको टिप्पणी, भोलिबाट भारी वर्षाको जोखिम रहेकाले पदयात्राबाट तत्काल फर्किन मौसम पूर्वानुमान महाशाखाको आग्रह, लामो दूरीको यात्रा समेत स्थगित गर्न सुझाव, राष्ट्रसंघको महासभामा विश्व नेताका फरक फरक एजेण्डा प्रस्तुत, एआई, जलवायु संकट, क्षेत्रीय युद्ध र प्यालेस्टाइनका विषय उठान, र विश्व एसियाली खेलकुदमा नेपालका लागि कराटेबाट पहिलो पदक, तेन्जिङ शेर्पा एसियाडमा काँस्य पदक जित्न सफल।
1: सैनिकको 197,000,000 7,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
3: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउने भएका छन्। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने उनको तयारी छ। हिजो साँझ न्यूयर्क पुगेका शाहले 24 सेप्टेम्बर अर्थात नेपाली समयअनुसार भोलि बिहानमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयर्क समय अनुसार दिउँसो 3 बजेदेखि राति 9 बजेसम्म चल्ने सत्रमा उनको सम्बोधन हुनेछ। सम्बोधनको तयारीबारे जानकार एक अधिकारीका अनुसार प्रधानमन्त्री शाहले छुट्याइएको 15 मिनटभित्रै सम्बोधन सक्ने तयारी छ। सम्बोधनमा उहाँले जलवायु परिवर्तनका कारण बारम्बार हुने जनधन र पूर्वाधारको क्षति तथा जीविकोपार्जनमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। साथै पुनर्स्थापना, पुननिर्माण र जलवायु उत्थानशीलताका लागि थप अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नुहुनेछ। ती अधिकारीले भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र महासभाका अध्यक्ष खलिलुर रहमानले महासभालाई सम्बोधन गर्ने क्रममा नेपालमा आएको बाढ़ीको विषय उठाइसकेका छन्। यसले यस वर्षको महासभामा भोटेपछि बाढ़ीले पाएको अन्तर्राष्ट्रिय चासोको प्रारम्भिक संकेत दिएको छ। गत 13 चैतमा प्रधानमन्त्री बने यता शाहको यो पहिलो विदेश भ्रमण हो। गत 10 भदौमा भोटेपछि बाढ़ीबाट आएको भएको विनाशपछि नेपालले जल विद्युत वित्त हानि नोक्सानी सम्बन्धी सहयोग र हिमाली क्षेत्रमा हुने विपत्तिका विषयलाई थप अन्तर्राष्ट्रिय सहकार्यको अभियानमा रूपान्तरण गर्न खोजिरहेको बेला उनको यो भ्रमण भएको हो। प्रधानमन्त्री शाहको सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवनमा जलवायु परिवर्तनले पारेको असर र त्यस्ता मुलुकले अन्तर्राष्ट्रिय समुदायबाट न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने विषय मुख्य रूपमा समेटिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको न्यूयर्क भ्रमण सम्बन्धी तयारीमा संलग्न अधिकारीहरूका अनुसार 10 भदौको विपदले यस सन्देशलाई थप सान्दर्भिक बनाएको छ। प्रधानमन्त्रीको सम्बोधनको तयारीमा संलग्न एक वरिष्ठ नेपाली अधिकारीले भने सम्बोधनको विषय विपत्तिपछिको राहतमा मात्र सीमित छैन, दीर्घकालीन पुनरुत्थान, जलवायु वित्त प्रविधि र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीमा जोड़ दिने अपेक्षा गरिएको छ। जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको माग, प्रारम्भिक चेतावनी प्रणाली तथा अन्य वैज्ञानिक अध्ययनका लागि प्रविधि हस्तान्तरण, हिमाली मुलुकहरूले सामना गरिरहेको विशेष संकट तथा विश्व शान्ति स्थापनामा नेपालको भूमिका लगायतका विषयमा पनि शाहको सम्बन्धनमा समेटिने सम्भावना छ। यस्तै राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी संयन्त्र यूएनएफसीसीमा अति कम विकसित मुलुकहरूको समूह एलडीसीका सल्लाहकार तथा क्लाइमेट एनालिटिक्सका साउथ एसियाको सहयोगी टोलीका प्रमुख मन्जित ढकालले न्यूयोर्कबाट द काठमाण्डु पोस्टसँग कुरा गर्दै भोटेकोशी बाढ़ी र समग्र जलवायु संकटले यस वर्षको महासभामा उल्लेखनीय चासो सिर्जना गरेको बताएका छन्। प्रधानमन्त्री शाहले न्यूयोर्कमा राष्ट्रसंघका अधिकारीहरूसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। महासचिव गुटेरससँग छुट्टै भेटवार्ता पनि हुने तय भएको छ। शाहले महासभामा सहभागी अन्य मुलुकका नेता तथा प्रतिनिधिसँग पनि भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीको सम्बोधनसँग खनाल राई तथा अन्य नेपाली अधिकारीले पनि न्यूयोर्कमा हुने विभिन्न बैठक तथा कार्यक्रम मार्फत विकसित मुलुकलाई सहुलियतपूर्ण र सहज पहुँचयोग्य शर्तमा जलवायु वित्त उपलब्ध गराउन तथा प्रविधि हस्तान्तरण गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ। नेपाली कूटनीतिज्ञहरूले वन क्षेत्र, हिमाली पारिस्थितिक प्रणाली र नदी प्रणाली संरक्षणमा नेपालको योगदानलाई पनि उजागर गर्नेछन्। साथै जलवायु जन्य विपत्तिबाट हुने आर्थिक भार नेपालले मात्र वहन गर्न नहुने तर्क पनि उनीहरूले राख्नेछन्।
0: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच सोमबार राति गुण्डुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको छ। ललितपुरमा जारी पार्टी केन्द्रीय कमिटि बैठक शुरूदेखि नै आफै संचालन गरेका अध्यक्ष ओली नेतृत्व पुनर्गठनको पक्षमा उभिने नेताहरूमाथि आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्। बैठक उद्घाटनमै उनले पार्टीमा अराजकता र अनुशासनहीनता देखिएको भन्दै संयमित हुन नेताहरूलाई चेतावनी दिएका थिए। अध्यक्षले आफै चलाएकामा नेताहरूले प्रश्न समेत उठाएका थिए। सामूहिक निर्णयमा पार्टी चल्नुपर्ने भन्दै अरू पदाधिकारीबाट बैठक सञ्चालन हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले गरेका थिए। पहिलो दिन कृष्ण गोपाल श्रेष्ठ लगायतका पुनर्गठनको पक्षमा रहेका नेताहरू आक्रामक रूपमा प्रस्तुत भएपछि नोकझोक नै चलेको थियो। तर जब ओली र महासचिव पोखरेल बीच सोमबार राति गुण्डुमा लामो छलफल भयो, एकाएक पोखरेल पुनर्गठनको लाइन छाडे। उनले तत्काल विशेष महाधिवेशन बोलाएर अध्यक्ष ओलीलाई जबरजस्ती हटाउने पक्षमा आफू नभएको धारणा बैठकमा राखे। त्यसपछि केन्द्रीय कमिटिकै माहौल फेरियो। नेतृत्व पुनर्गठनको पक्षमा अग्रभागमा रहेका अर्का नेता उपाध्यक्ष पौडेलले पनि ओलीप्रति नरम अभिव्यक्ति दिए। नेतृत्व पुनर्गठनको पक्षमा उभिएका पौडेल र पोखरेल लगायतका नेतालाई एमाले विभाजन गराउन खोजेको आरोप समेत ओलीले लगाएका थिए। ओलीको विपक्षमा बहुमत आउने अवस्थामा एमाले विभाजन हुन सक्ने जोखिम रहेको तर्क गर्दै पौडेल र पोखरेलले पुनर्गठनको लाइन फेरेका हुन्। प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर नतिजा आएपछि उपाध्यक्ष पौडेल र महासचिव पोखरेल नेतृत्व पुनर्गठनको पक्षमा उभिएका पोखरेलले केन्द्रीय कमिटि बैठकमा भने पार्टीमा विग्रह आउने गरी विशेष महाधिवेशन गर्ने नेतृत्व मबाट हुँदैन, पुनर्गठन चाहिँ पार्टी केन्द्र स्वयं आफैले गर्नुपर्छ भन्ने अर्थमा मैले त्यसलाई व्याख्या गर्न खोजे। तर त्यसले एक प्रकारको भ्रम सृजना गर्यो। पार्टी अध्यक्ष कमरेडको बुझाई अध्यक्षलाई छोड भन्न खोज्या हो कि भन्ने अर्थमा उहाँले व्याख्या गर्नुभयो। त्यसको प्रभाव अध्यक्ष र मेरो सम्बन्धमा पर्यो। उनले भने पुनर्गठनलाई नेतृत्वको साँगुरो अर्थमा मात्रै हेर्नुहुन्न, अहिले हामीले पुनर्गठन गर्ने बित्तिकै अध्यक्षमा गएर प्रश्नमा केन्द्रित भयो। वास्तवमा त्यो गलत थियो। समग्रतामा पार्टीलाई कसरी रिफर्म गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्थ्यो। विगतदेखि नै नेतृत्व हस्तान्तरणको पक्षमा लागेका उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूको फरक मतले ओलीलाई खासै ठूलो प्रभाव पारेको छैन। उपमहासचिव भट्टराईले लिखित धारणामा नयाँ नेतृत्व निर्माण गर्नु महानता भएको बताएका छन्। उनले भने नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन, आफूले निर्माण गरेको आन्दोलनलाई आफूभन्दा अगाडि लैजान सक्ने नयाँ नेतृत्व निर्माण गर्न सक्नुमा हुन्छ। केन्द्रीय कमिटिमा युवा नेताहरूले नीति र नेतृत्व पुनर्गठनको पक्षमा खुलेर धारणा राखेका छन्। केन्द्रीय सदस्य सुहाङ नेम्बाङ नयाँ पुस्तालाई विश्वास नगरे पार्टी अघि जान नसक्ने भन्दै पुनर्गठनको पक्षमा उभिएका छन्।
3: मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको भन्दै पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्किन आग्रह गरेको छ। त्यस्तै पदयात्रामा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न पनि आग्रह गरिएको छ। महाशाखाका मौसमविदहरूले भोलिदेखि असोज 11 गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढ़ी पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै गएको छ। मौसम विभागले सर्वसाधारण र सरकारवालाका लागि सम्भावित मौसमी विपत्तिबारे विशेष बुलेटिन पनि जारी गरेको छ। बुलेटिन अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। त्यस्तै मध्य प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुने देखिएको छ। कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
0: यसैबीच मकवानपुरमा सम्भावित वर्षाको प्रक्षेपणपछि उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गरिएको छ। सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै जिल्लाका विभिन्न जोखिमयुक्त क्षेत्रमा तयारी तीव्र पारिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलाशय र राष्ट्रिय राजमार्ग क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुलेखानी जलाशयको बाँधको ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा क्षति नपुग्ने गरी सावधानीका साथ बाँध खोल्ने पूर्व तयारी गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले खानी जलविद्युत आयोजनाका तीनवटै युनिटका प्रमुखलाई निर्देशन दिएका छन्। 2081 साल असोज 12 गते बिहान कोलेखानी जलाशय भरिएर 81 बाँधको ढोका खोल्दा सिमखोलाको पुलसहित सिस्नेरी सड़क र 49 घर बगाएको थियो। यसैबीच आगामी दिनमा भारी वर्षा बाढ़ी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै वायु सेवा संचालक संघले आफ्ना 9 सदस्य हेलिकप्टर कम्पनीका हेलिकप्टरलाई सम्भावित उद्धार कार्यका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। संघले प्रतिकूल मौसमका कारण कुनै पनि क्षेत्रमा विपद निम्तिए तत्काल उद्धार कार्य संचालन गर्न तयारी अवस्थामा रहन वायु सेवा कम्पनीलाई परिपत्र गरेको हो। सम्भावित उद्धार तथा आपतकालीन सेवाका लागि तयारी अवस्थामा राख्न संघले सबै सदस्यलाई भनेको छ। संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी परिपत्रमा भोलिदेखि आइतबारसम्म मुलुकका विभिन्न भागमा भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावना रहेकाले उच्च सतर्कताका साथ उडान संचालन गर्न निर्देशन दिएको छ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। सरकारले गत चैत दोस्रो साता ल्याएको शासकीय सुधारका 100 कार्यसूचीमा संविधान संशोधनबारे राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन बहसपत्र तयार गर्ने उल्लेख थियो। त्यसपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा चैत 16 गते गठन गरिएको बहसपत्र निर्माण कार्यदलले असार अन्तिम साता प्रतिवेदन बुझायो। तर एकातर्फ प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन भने अर्कोतर्फ संविधान संशोधनको चर्चा पनि सेलाएको छ। कान्तिपुर कर्मी कुलचन्द्र न्यौपानेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: संविधान संशोधन वर्तमान सरकार र सत्तारूढ रासोपाको मात्र मुद्दा होइन। कंग्रेस, एमाले, नेकपा लगायतका राजनैतिक दलहरूले आफ्ना राजनैतिक दस्तावेजमा संविधान पुनरावलोकन संशोधनलाई उल्लेख गर्दै आएका छन्। 21 फागुनको प्रतिनिधि सभा निर्वाचनबाट राजनैतिक शक्ति सन्तुलनमा उलट पुलट भयो। प्रतिनिधि सभामा करिब 2/3 सीट जितेपछि गठित सरकारले संविधान संशोधनलाई मुख्य प्राथमिकतामा राखेको देखिन्थ्यो। त्यसै अनुसार बहस पत्र तयारीका लागि कार्यदल गठन गरिए पनि सरकारले विपक्षी दलहरूको विश्वास जित्न सकेन। कार्यदलमा कंग्रेसले प्रतिनिधि पठाएन, एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी भएनन्। नेकपा, लोसपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि शुरूमा सहभागी भए तर पछि बाहिरिए। कार्यदलको प्रतिवेदनमा संविधानका कुल 308 धारा मध्ये 245 धारामा संशोधन गर्नुपर्ने सुझाव समेटिएको छ। झण्डै 80% धारा संशोधन गर्नुपर्ने सुझाव समावेश भएको प्रतिवेदनका कारण संविधान निर्माणका शक्तिहरू झस्किएका छन्। खास गरी कंग्रेस, एमाले, नेकपा र केही मधेसकेन्द्रित दलले संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन भन्दै प्रश्न उठाएका छन्। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गरेदेखि नै संविधानको संरचनामै फेरबदल गर्न खोजिएको आशंका अन्य दलहरूको छ। यो आशंका चिर्ने प्रयास पनि सरकारले गरेको छैन। कार्यदल संयोजक शाह सरकारले गठन गरेको कार्यदल संविधान संशोधनका लागि नभएर बहसको आधार पत्र तयार गर्नका लागि मात्रै हो भन्ने मनन गर्न आवश्यक भएको बताउँछन्। कार्यदलले तयार पारेको प्रतिवेदन केही दिनमा सार्वजनिक हुने उनको भनाइ छ। संविधान संशोधन विधेयक संघीय संसदका दुवै सदनबाट 2/3 बहुमतले पारित भएपछि मात्र प्रमाणीकरण हुन्छ। प्रतिनिधि सभामा 2/3 नजिक रहेको रासोपाको प्रतिनिधित्व राष्ट्रिय सभामा शून्य छ। त्यसैले प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट 2/3 संविधान संशोधन विधेयक पारित गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा गरिएको थियो। तर संविधान संशोधन विधेयक पारित गर्ने व्यवस्था गरेको नियम तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। संविधानविद विपिन अधिकारी संविधानका कुन कुन विषयमा संशोधन आवश्यक छ भन्ने बारेमा सरकारले प्रष्ट दृष्टिकोण अघि नसार्दा केही प्रगति हुन नसकिरहेको बताउँछन्। कार्यदलले बुझाएको प्रतिवेदन संविधान संशोधनका लागि एउटा म्यापिङ मात्रै भएको उनको भनाइ छ। यस्तो अवस्थामा संवैधानिक निकायका नियुक्तिमा हुने व्यतिथि अन्त्यका लागि संवैधानिक परिषदले संरचनामा पुनर्विचार गर्नुपर्ने माग उठिरहेको छ। संविधानको भाग 27 अन्तर्गत गठित आयोगहरूको पुनरावलोकन संविधान प्रारम्भ भएको 10 वर्षपछि गर्नुपर्ने व्यवस्था संविधानमै लेखिएको छ। संविधानविद चन्द्रकान्त गेवाली जनस्तरबाट उठेका सवाल र संविधान कार्यान्वयनमा यस बीचमा देखिएका कमी कमजोरी तत्काल पुनरावलोकन गर्ने दिशामा अघि नबढ्दा संवैधानिक आयु चाँडै समाप्त हुन सक्ने जोखिम रहेको बताउँछन्। उनका अनुसार लिखित संविधान भएका अधिकांश मुलुकले 10 वर्षको अवधिमा संविधान पुनरावलोकन गर्छन्। 3 असोज 2072 जारी भएको संविधान अहिलेसम्म संशोधन नै नभएको भने होइन। 2072 फागुनमा पहिलो पटक संविधान संशोधन गरेर मधेसकेन्द्रित दलहरूको माग बमोजिम राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन गर्ने विषय समेटिएको थियो। नयाँ नक्सा निशान छाप समेट्न अर्को पटक 2077मा संविधान संशोधन गरिएको थियो। पछिल्लो समय भने सबैजसो राजनैतिक दलले संविधान पुनरावलोकन र संशोधनको विषय उठाउँदै आएका छन्। तर कुन कुन विषयमा संशोधन गर्ने बारे दलहरूले स्पष्ट दृष्टिकोण ल्याएका छैनन्। 11 वर्षको अभ्यासका क्रममा दलहरूको मुख्य सरोकार शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचनाकै विषयमा केन्द्रित छ। तर यस बारेमा पार्टीको दृष्टिकोण सत्ताको जोड़कोणबाट मात्रै निर्देशित हुने गरेको छ। अहिले कंग्रेस र एमाले गणतन्त्र, संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली कायम राखेर सुधारमा जानुपर्ने पक्षमा छन्। नेकपा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको बहस छाडेका छैनन्। यी दुई दलको यो दृष्टिकोण संविधान सभाकै बेला आएको हो। रासोपाको राजनीतिक दस्तावेजमा पनि शासकीय सुधारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने प्रणालीमा जानुपर्ने धारणा छ। स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको संख्या मात्रै घटाउने कि प्रदेश संरचना नै खारेज गर्ने भन्नेमा रासोपाभित्र दुई थरी विचार छन्। यस सम्बन्धमा केही समय अगाडि मात्रै सम्पन्न चितवन महाधिवेशनमा रासोपा सभापति रवि लामिछानेले संघीयताको आमूल सुधारको कुरा गरेका थिए। राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको विषय उठाउँदै आएको छ। सात प्रदेशको संरचना कायम राख्दै संघ, प्रदेश र स्थानीय तह बीच अधिकार बाँडफाटलाई स्पष्ट बनाउन संविधानका अनुसूची तथा सम्बन्धित कानूनमा सुधार गर्ने दिशामा अधिकांश दल सहमत छन्। निर्वाचन क्षेत्र, सांसद संख्या, मन्त्रालय तथा मन्त्रीको संख्या घटाउने, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पार्ने जस्ता विषयमा मात्रै संशोधन गरिनुपर्ने कंग्रेस र एमालेको दृष्टिकोण छ। शाह नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा भने शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, राष्ट्रपति र उपराष्ट्रपति, संघीय कार्यपालिका, संघीय संसद, न्यायपालिका, संवैधानिक निकाय, स्थानीय तह लगायतमा संशोधनको सुझाव समेटिएको छ। प्रधानमन्त्रीका सल्लाहकार शाह तत्काल आवश्यकताका आधारमा राष्ट्रिय सहमति जुट्ने विषयहरूलाई पहिलो प्राथमिकतामा राखेर संशोधनमा अघि बढ़न सकिने बताउँछन्। सरकारको योजना पनि त्यसै दिशामा केन्द्रित रहेको उनको भनाई छ। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङबे संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने नाममा गठित कार्यदलले संविधानको मूल मर्म र लोकतन्त्रको आधारभूत संरचनामाथि प्रहार गर्ने गरी प्रतिवेदन आएको बताउँछन्। एमाले नेता सूर्य थापा कंग्रेससँग दुई वर्ष अघि गरिएको सात बुधे सम्झौताका आधारमा गठबन्धन बन्दादेखि नै संविधानका कमी कमजोरी औल्याएर संशोधनमा जाने बारेमा छलफल भएको तर पछिल्लो पटक त्यो रोकिएको बताउँछन्। संविधानको भावना अनुरूप कार्यान्वयनमा लान 11 वर्षको अवधिमा मेहनत नै नगरिएको संविधानविद अधिकारीको टिप्पणी छ। 11 वर्षको अनुभवमा प्रदेशमा पनि सरकारको स्थिरता नदेखिएकाले त्यसबारे पनि संशोधन आवश्यक रहेको उनी औल्याउँछन्। वरिष्ठ अधिवक्ता गेवाली संसद र सरकार कहिल्यै स्थिर हुन नसकेका कारण संविधान संशोधनका क्रममा निर्वाचन प्रणाली र शासकीय स्वरूपमा समेत सोच्नुपर्ने बताउँछन्। गेवालीले संघीय संरचनालाई बलियो बनाउन पनि एकल साझा अधिकार सूचीमा व्यापक संशोधन आवश्यक रहेको बताउँछन्।
0: यसैबीच सत्तारूढ रासपाका सांसद मधुकुमार चौलागाईले संविधान संशोधनको बाटो सर्वोच्च अदालतले रोकिदिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौलागाईले भने,
2: गएको भदौ 31 गते सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय संसद नियमावलीको नियम 140 11 र त्यहाँ संविधान संशोधन र प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ र अर्को त्यही नियमावलीको 259 यो दुईटैलाई रोक लगाउने गरेर तत्काल कार्यान्वयन गर्न नपाउने गरेर अन्तरिम आदेश जारी गरिदिएको छ। यो आदेशले एकातिर संविधान संशोधनको बाटो रोकिदिएको छ भने अर्कोतिर संघीय सांसदको सर्वोच्च अधिकारमाथि कुण्ठित गरेको छ।
0: अर्को प्रसंगमा सांसद चौलागाईले न्यायपालिकामा पुनर्संरचना आवश्यक भएको बताएका थिए।
3: भोटेकोशी बाढ़ीपछि विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारले बताएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत आयोजनाका कर्मचारी सम्पर्कविहीन भएको बारे जानकारी गराएका हुन्। उनले भने,
4: विपत्तिको सबैभन्दा पीड़ादायी पक्ष मानवीय क्षति नै हो। प्राप्त विवरण अनुसार विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढ़ी अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ, जसमध्ये नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी हुनुहुन्छ। बाढ़ी आउनु अघि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा 1,433 जना कार्यरत मध्ये 955 जना सकुशल उद्धार तथा केही आफै सम्पर्कमा आउनु भएको छ।
3: मन्त्री श्रेष्ठले सरकारले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्। उनले भने,
4: उद्धार कार्यलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणले आवश्यक सवारी साधनदेखि डेडिकेटेड हेलिकप्टरको समेत व्यवस्था गरेको छ। विस्फोटक पदार्थ, इन्धन, उपकरण र दक्ष जनशक्तिको परिचालनमा सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्दै आएको छ। प्राधिकरणको स्रोत साधनलाई प्राधिकरणका निम्ति मात्र नभई प्रभावित सबैका निम्ति प्रयोगमा ल्याएको निवेदन गर्दछु। उद्धार कार्यका क्रममा प्राप्त सूचना, घटनास्थलको वस्तुस्थिति तथा प्रगति बारे सार्वजनिक संचार माध्यम र पीड़ित परिवारलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था समेत गरिएको छ।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। सरकारले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 61.5 अर्ब रूपियाँ ऋण संकलन गर्दा 85 अर्ब रूपियाँ भुक्तानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण 29.73 अर्ब रूपियाँ पुगेको छ। यो नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको 45.07% हो। असार मसान्तमा कुल सार्वजनिक ऋण 26.81 अर्ब रूपियाँ थियो। संकलन भन्दा बढ़ी ऋण भुक्तानी भएकाले साउन र भदौमा कुल तिर्न बाँकी ऋण केही घटेको कार्यालयले जनाएको छ। कुल ऋण मध्ये 54.19% वैदेशिक र 45.81% आन्तरिक ऋण रहेको छ। विदेशी मुद्राको विनिमय दर बढ़दा वैदेशिक ऋणको भार समेत थपिँदै गएको कार्यालयले जनाएको छ।

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: हेन्दी भुडायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन्। हिजोदेखि शुरू भएको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना र युक्रेन रूस युद्धबारे धारणा राख्दा दक्षिण कोरियाले उत्तर कोरियासँग सम्वाद अघि बढ़ाउने प्रस्ताव गरेको छ। जापानले उत्तर कोरियाले अपहरण गरेका आफ्ना नागरिकको मुद्दा उठाएको छ भने बेलायतले कृत्रिम बौद्धिकताका लागि विश्वव्यापी मापदण्ड निर्माणको नेतृत्व गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन र त्यसपछिका गतिविधि महासभाको मुख्य चासो बनेका छन्। इरानले आणविक हतियार बनाउन नहुने आफ्नो अडान दोहोर्याउँदै ट्रम्पले वार्ताबाट समाधान खोज्न प्रयास गरेको बताइएको छ। त्यस्तै इजरायल प्यालेस्टाइन विषयमा पनि महासभामा आरोप प्रत्यारोप जारी रहेको छ। इजरायलका लागि संयुक्त राष्ट्र संघका राजदूत ड्यानी डानोनले न्यूयोर्कका मेयर जोहरान ममदानीलाई खतरनाक नेता भन्दै आलोचना गरेका छन्। महासभाको उच्चस्तरीय बहस सेप्टेम्बर 22 28 चल्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। यस अवधिमा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, विकास र अन्य विश्वव्यापी मुद्दामा धारणा राख्नेछन्। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पनि अमेरिका प्रस्थान गरेकाले उनले विभिन्न विषयमा धारणा राख्ने तालिका रहेको छ।
2: कान्तिपुर डायरीमा अब खेल समाचार। कराटेका तेन्जिङ शेर्पाले 20 एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले हिजो भएको खेलमा लाओसका खेलाड़ीलाई रिपिचेजमा पराजित गर्दै काँस्य पदक जितेका हुन्। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका थिए। जापानमा जारी
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825201580 र 9841-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हाँदारी 1, सम्खुवा सभा।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 0294-40-0084 र 9840-45-827।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843347262,
3: 9010555580
5: र व्हाट्सएप नम्बर 9852286646।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: घटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 9865349444
8: र 0295901555।
9: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।

0: 95255768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: This is Radio Songkhwasabha 95.5 MHz.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557।
8: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: Aayo sabko ghar ghar maayo.
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमका दाइली।
10: सम्पर्क 0291400084 र 98040458827।
12: नमस्कार है वडाध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्नु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चौथी दिशा टेलर्स खातबारी बढ्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बढ्दै विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
18: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
18: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 0295602061,
10: 0295703315
11: र 98520761177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको आठ बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पुण्य?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
0: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: थातबारे नगरपालिकाको अनुरोध।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47-262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

सुप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी आयो तपाईँलाई हामी जानकारी दिने प्रयास गरिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण नेपालभर एकैसाथमा तपाईँ सुनिरहनु भएको छ। हामी यतिखेर चितवनबाट कार्यक्रम ज्योतिष दर्पण प्रसारण गरिरहेका छौं। हामी हिजोसम्म भने काठमाडौँमा थियौं, तर अब आजबाट चितवनमा हामी फर्किसकेको अवस्था तपाईँलाई जानकारी अवगत गराउन चाहन्छु। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै राशिफल अनि तपाईँका लागि जानकारीमूलक कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। कार्यक्रमको सही अन्तर्गत कार्यक्रमको प्रारम्भ स्वरूप भइसकेको छ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल, आज असोज हो, 8 गते हो, आज बिहिबार पनि हो। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 24 तारीक रहेको छ। नेपाल सम्मत 1146 रौद्र नाम सम्वत्सर श्री सूर्य दक्षिणायन रहेको छ। शरद ऋतु आज सूर्योदयमा पवित्र दिन रहेको छ। 3:40:15 रात्रिको 9:59 धनिष्ठ नक्षत्र 11:21 दिनको 10:26 धृतियुग 27:40 कौलवकरण 9:26 आज आनन्दा युगमा श्री वत्स युग रहेको छ। आजको दिनमानको समय ठिक 30:08 बिहान सूर्योदय 5:53 भएको थियो भने साँझ सूर्यास्त 5:57 रहनेछ। आज प्रदोष व्रत हो। आजको दिन प्रदोष व्रत रहेको छ। विशेष गरी भोलि अनन्त चतुर्दशी व्रत, कुमार इन्द्र यात्रा भोलिको पञ्चाङ्गमा पनि उल्लेख गरिसकेको छ। यो कुरा जानकारी गराए। पर्सी पूर्णिमा व्रत चाहिँ 10 गते शनिबार रहेको छ। अब तपाईलाई जानकारी गराउँ, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईलाई जानकारी गराउँदै गर्दा आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। अब यतिखेर पालो भएको छ ग्रह गोचरको। सूर्य कन्या राशिमा छन् भने चन्द्रमा कुम्भ राशिमा छन्, मंगल कर्कट राशिमा, बुध कन्या राशिमा छन्, बृहस्पतिको अवस्था यतिखेर कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनिग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा ग्रहहरूको गोचरमा देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेष आदि बाह्र राशिफलले के भनिरहेका छन्। राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज एकादश स्थानको चन्द्रमाले आमदामी वृद्धि हुनुको साथसाथमा सामान्य चिसोको समस्याले सताउन सक्छ। ख्याल गरेर अगाडि बढ्नु। आमदामी वृद्धि होला तर इज्जतमा भने केही दाग लाग्न सक्छ। साधारणतया आज ओम राम राहवे नम मन्त्र जप गर्नु शुभ हुन्छ। कर्म राम्रो छ। सरकारी जागिरमा पद वृद्धिको सम्भावना असाध्य मंगलकारक देखिन्छ। उन्नति र प्रगतिमा राम्रो रहने योग छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने छ। लामो दुर्ग यात्रामा सहज हुने योगहरू देख्न सकिन्छ। चन्द्रमा यतिखेर 8 भएको कारणले गर्दा चटपटको भय, काममा औलझन आइपर्न सक्छ। पारिवारिक झगडाको माहौल सृजना हुन सक्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटीका ताकेका कामबाट सफलता हात पर्ने युग राशिमा संकेत छ।
लामो दीर्घ यात्राहरूबाट सहज हुन्छ। काम गर्दा सहज हुने खालका योगहरू राम्रो रहनेछन्। इष्टमित्रहरूले साथ दिनको साथमा मान्यजनको आशीर्वाद पनि प्राप्त राम्रो रहने योग राशि कन्यालाई संकेत छ। तुला राशि हुनेको लागि आजको दिनमा पञ्चम स्थानको चन्द्रमा भएकाले विद्या बुद्धि बलहरू वृद्धि रहनेछन्। काम गर्नमा एउटा छुट्टै जोश जाँगर पनि वृद्धि रहनेछ। आजको दिनमा तपाईँको दिनमा अधुरा कामहरू पूरा हुँदा मन असत्य हर्ष र उल्लासले गदगद रहनेछ। मनमा डर भय र चिन्ताहरू उत्पन्न रहन सक्ने योग छ। काम गर्दा विशेष ध्यान नदिए अलिकति उल्झन आइपर्न सक्ने सम्भावनाको योग छ। चौथो राहु र चन्द्रमाले गर्दा अलिकति मातृसत्तामा केही अप्ठ्यारो हुन सक्ने योग छ। धनुराशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ भने आँटेका थाकेका कामबाट पनि सफलता हात पर्ने युग छ। मकर राशि हुनेको लागि आजको दिनमा धनस्थानमा राहु र चन्द्रमा भएकाले उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो रहने योग छ। मान सम्मानमा वृद्धि रहनेछ। नबनेका

0: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिन कि आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडिबठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिबठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ।

0: एका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर विभिन्न जानकारीहरू दिने प्रयास गर्छौं। आज हामी सोह्र श्राद्धको एकदमै नजिकै अवस्थामा छौं। सोह्र श्राद्ध सम्बन्धी केही जिज्ञासाहरू हामी तपाईँलाई मेटाउनेछौ। तपाईँले पनि हाम्रो पात्रबाट केही जिज्ञासा राख्नुहोला। भोलि श्राद्ध गर्ने दिन हतार पत्र फोन गरेर लागेन उठेन भन्न पाइँदैन। आजैबाट तपाईँहरूको लागि सोह्र श्राद्ध सम्बन्धीका सबै कर्महरू के छन् मनमा भएका, महालय श्राद्ध कहिले गर्ने, कुन तिथिमा मेरो बुवाको श्राद्ध पर्छदेखि लिएर हरेक कुरा, मघा भनेको के हो, मघामा श्राद्ध गर्न हुन्छ हुँदैन, अथवा श्राद्धको दिन चाहिँ व्रत बस्छ त्यसको उपाय के, लगायत विभिन्न कर्महरू तपाईँले हामीलाई सोध्न सक्नुहुन्छ। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर जानकारी दिने गर्छौ। आज सबैभन्दा पहिले एउटा कमेन्ट छ, सर्लाही जिल्लाको कमेन्ट वाचन गरेर तपाईँलाई सुनाउँछु। गुरुदेव राधे राधे, म चन्द्रप्रसाद पोखरेल सर्लाहीको लालबन्दीबाट गुरु, म सधैँ सर्लाही बैलबासमा रहेको रेडियो निगरानीबाट हजुरको कार्यक्रम ज्योतिष दर्पण सुन्छु गुरु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। चन्द्रप्रसाद पोखरेलजीलाई विशेष आभार पनि छ, कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ। मेरो जिज्ञासा यो छ कि गुरुसँग म सधैँ पूर्णिमाको व्रत गर्छु र गुरु मेरो पूर्णिमाको व्रतको दिन मेरो हजुरबाको एक साकी पर्छ, गुरु हजुरबाको प्रतिपदा तिथिको दिन हजुरबाको श्राद्ध गर्छु। यहाँ कुरो बिग्रियो, के बिग्रियो भने पूर्णिमाको व्रत गर्छु र गुरु पूर्णिमाको व्रतको दिन मेरो हजुरबुवाको एक साकी पर्छ ल ए भनेपछि उहाँले प्रतिपदाको दिन चाहिँ श्राद्ध गर्नु हुँदो रहेछ, अनि श्राद्ध गर्ने बेला एक साकी पर्दो रहेछ है, के अरे पूर्णिमाको दिन चाहिँ एक साकी पर्दो रहेछ। अब उहाँको आशय के भयो भने व्रत बस्ने मान्छे एक साकी पर्यो, अब व्रत बस्नु कि नबस्नु, होइन बिहान उठेर भगवान्को पूजा गर्नु कि नगर्नु, होइन। अब म एउटा कुरो तपाईँलाई छट्ट जोडिहाल्छु, पूर्णिमाको व्रत सन्ध्याको समयमा जुन दिन चन्द्रमा उदाउँछ तिनै दिन व्रत बस्नुपर्छ हो। अब तपाईँ भन्नुहोस् एक साकीको दिन पूजा गर्नै नहुने भन्ने होइन, एक साकीको दिन बिहान उठेर आफ्नो नित्य कर्म जप सन्ध्या पूजापाठ सबै गर्नुहुन्छ, तर कपाल मुण्डन गरिसकेपछि चाहिँ फेरि तपाईँले देवकर्म गर्न पाइँदैन। यसको मतलब के हो, तपाईँको पूर्णिमाको व्रत सन्ध्याको समयमा जुन पूर्णिमालाई दिने अर्घ चाहिँ दिन पाइएन। तर मैले तर भने है, कहिलेकाहीँ पूर्णिमा तिथि भोलिपल्ट परिदिन्छ, अघिल्लो दिन पूर्णिमा व्रत परिदिन्छ, कहिलेकाहीँ रात्रिको समयमा व्रत परेको दिन चाहिँ फेरि गर्न पाइयो, अरू बेला त गर्न पाइयो। जस्तै तपाईँले अब यो सोह्र श्राद्धमा श्राद्ध गर्छु भन्नुभयो, सोह्र श्राद्धको पूर्णिमा छुट्यो, अनि जुन महिनाको प्रतिपदाको दिन छ त्यसै दिन कहिलेकाहीँ तिथि घडबड भएको बेला त अघिल्लो दिन व्रत बसेर भोलि एक साकी गर्न पाइयो नै, अथवा तँ पनि छुट्यो भनेको वर्षमा दुईटा पूर्णिमा छुट्यो है, त्यो गर्न पाइँदैन भनेको बिहानको पूजापाठ गर्न पाइन्छ, तर कपाल काटिसकेपछि एक भक्ति भइसकेपछि देवकर्म गर्न मनाइन्छ। अब देवकर्म गर्न मात्रै मनाइन्छ कि दौडेर पल्लो गाउँ वल्लो गाउँ कुद्न पनि मनाइन्छ, वास्तविक नियम के हो त अब यहाँ, होइन वास्तविक व्रत के अरे यो एक साकी बसेर कपाल काटेर होइन पितृलाई स्मरण गर्न थालिसकेपछि घरभन्दा बाहिर जान हुँदैन ल जा नियम। अब तपाईँलाई नियम चाहियो होइन, गुटुटु गाडी साइड गर अथवा केही काम पर म त पल्लो गाउँ पहिला आउँछु, किन भन्दा पितृकर्म गर्ने बेला तपाईँले एक साकी व्रत बसेको बेला ढाका टोपी शिरमा लाउन पाइँदैन लुजा, बुझ्नुभयो, आज मजाले भनिदिन्छु म, बुझ्नु भएको छ नि होइन। अर्को कुरा, तपाईँले एक साकी व्रत बस्दै गर्दा तपाईँ कुनै मिटिङमा कुनै मलामी कुनै काहीँ काममा जान हुँदैन, कसैलाई पनि छुन हुँदैन लुजा किन कारण छन् त फेरि यहाँ, तपाईँ चाहिँ एक साकी व्रत बसेर पवित्र हुने बिहान नुहाई धुवाई सबै कुरो गर्ने, कपाल काट्ने, पितृलाई सम्झिने, अनि ओल्लो घर र पल्लो घरमा जाँदाखेरि रामे र श्यामे आउँछन्, उनीहरूले नुहाएका हुन्छन् हुँदैनन् बा बिहान केही होइन ठाडा आएका पो छन् कि यस्ता कुराले छुइयो भने तपाईँको शरीर पूरा अपवित्र हुन्छ। शरीर अपवित्र कुन बेला हुन्छ? जो छुन योग्य नभएको मान्छेले छुन्छ त्यो बेला शरीर अशुद्ध हुन्छ। फेरि यसमा तपाईँले लगेर जात जोड्ने होइन, फेरि मैले धेरैचोटि भन्ने गरेको छु, न ब्राह्मणले होस् न छेत्रीले होस् न वैश्य कसैले पनि छुन हुँदैन क्या, यो कामी तपाईँ भनेको छुन नहुने कहीँ लेखेकै छैन। त्यो त एउटा व्यावहारिक हिसाबमा कसैलाई बाहुन कसैलाई छेत्री त व्यावहारिक रूपमा भनिदिएको हो त। हाम्रो अमलामा पनि त पाँचवटा अमला छ होइन, हातमा तपाईँको हातमा पाँचवटा अमला छ, किन यसलाई चाहिँ एउटा अमला बुढी अमला भने होला, अर्कोलाई किन चोरी, अहिले चोरी अमला चाहिँ काटेरै फाल्दिन् त, चोरो यसको नाम चोरै हो त, होइन नि त। व्यावहारिक रूपमा मान्छेलाई बुझाउन बोल्न व्यवहार गर्न सजिलो होस् भनेर नाम राखिदिएको, बुढी अम्ला चोरी अम्ला माझी अम्ला साइली अम्ला कान्छी अम्ला भनेर जस्तै बाहुन छेत्री राई मगर गुरुङ कामी दमाई सार्की किन राखेको यो भन्दा व्यावहारिक रूपमा त के अरे भन्दा म बाहुन त के अरे म कामी त्यो कामी भनेर छोने नहुने भनेर शास्त्रमा छैन क्या त्यो चाहिँ स्पष्ट छ। तर को ब्राह्मण को शूद्र को वैश्य को सबै चाहिँ फेरि शास्त्रमा लेखेको छ, चार जातको बारेमा शास्त्रमा छ। तर यो जातले चाहिँ नछुनु भनेको छैन, ब्राह्मण भए पनि उसले नखाने कुरो खान्छ भने त्यसलाई पनि शूद्र समान मान्नु भनेर, शूद्र भनेको फेरि त्यो काम जब होइन क्या, तल्लो स्टेपमा राख्नु भन्न खोज्या भनेको नछुनु, अरू कुरो नगर्नु, मैले ब्राह्मणले नि पकाएको ठाउँमा सबै ठाउँमा खाँदिन। अब भन्नुहोस् त के भनेको, मैले ब्राह्मणले सबै म त ब्राह्मण हो नि म अरूले छोका खाँदिनँ नि, तर मैले यसको अर्थ यो होइन कि म छेत्री राई मगर कामदेवले छोका खान्न होइन, म ब्राह्मणकै घरमा पनि गएर खाँदिनँ, त्यसको भाँडामा के पकाएको थिएँ अस्ति त्यो भाँडामा खाँदिनँ होइन, कि उसले के पो खान्छ, उसले कतिको कर्म गरेछ, बिहान उठेर नुहाउनु छैन सात दिन भइसक्यो डुङ डुङ्दी गुनाएको छ अनि त्यसले छुका खानुपर्ने, यहाँ जातसँग कुरा हुँदैन। त्यस्तै इच्छाकी व्रत बसेको दिन कसैले पनि सुनाउँदैन, हेर्छ घरमै नाति नातिना बुहारीले पनि नुहाउँदैनन् धुँदैनन् त्यस्तै खालको खाइरहेका छन् बाहिर गएर भने है आज नुहा आज र भोलि म शुद्ध भनेर सेतो वस्त्र लगाएर पितृकर्म हो नि त, एक साकै बस्ने रातो झिलिक र मिलिक लाउने ढाका टोपी लाउने चेट्टो चखमा लाउने अनि बाइकमा दौडिने पार्टीमा गएर आउने कहाँ पाइएको छ हजुर, पाइँदैन त्यसरी त, एकदमै तपाईँले ध्यान दिनुपर्छ है। मैले यो कुरा चन्द्रकान्त बुवाबाट जोडेको यो है, चन्द्रप्रसाद पोखरेलको कुराबाट, उहाँको कमेन्टमा उहाँको छोराले लेख्नु भएको छ कमेन्ट मजाले, त्यही भएर तपाईँको दुईटा पूर्णिमा रोकिन्छ, तर कुनै दिन व्रत बसेको दिन चाहिँ पूर्णिमा अघिल्लो दिन भएर भोलिपल्ट एक साकी पर्सिपल्ट श्राद्ध भयो फेरि पाइयो, त्यो चाहिँ अवस्था हेर्नुपर्छ है। तपाईँको यो व्रत हुन्छ हुन्न भन्ने कुरा चाहिँ छोटो शब्दमा हुँदैन मैले भनिदिइहालेँ है। अब अर्को प्रश्न छ उहाँको, एक सकेपछि गुरु हजुरबाको प्रतिपदा तिथिको दिन हजुरबाको श्राद्ध गर्छु र गुरु पूर्णिमाको व्रत र एक साईको एक दिन परेकाले एक साईको व्रत बस्न हुन्छ कि हुँदैन भन्नुभएको छ, एउटा कुरो सकियो। अर्को कुरो छ, हुन्छ भने कसरी बस्ने हुँदैन कसरी, मैले सबै कुरो भनिसकेको छु यो। अर्को प्रश्न छ, गुरु र प्रतिपदा तिथि श्राद्ध गर्दा, गुरु मेरो हजुरबुवाको पहिल्यै शुरूवाती तिथि प्रतिपदा तिथि हो, हजुरबाको पहिल्यै प्रतिपदा तिथिमा श्राद्ध गरेपछि फेरि मेरो बुबाको श्राद्धको तिथि त्रयोदशी तिथि हो, गुरु प्रतिपदा तिथिमा हजुरबाको श्राद्ध गरेपछि त्रयोदशी तिथिमा बुबाको श्राद्ध गर्नु पर्छ कि पर्दैन भन्नुभएको छ, छोटो शब्दमा पर्दैन, तर तपाईँले हजुरबुवाको श्राद्ध तिथिमा पनि गर्नुपर्छ अनिवार्य रूपमा, भनेको एकोतिस श्राद्ध पनि दैनिक गर्दै आउनु भएको छ भने तपाईँले हजुरबाको तिथिमा गरिसकेपछि फेरि बुवाको तिथिमा गर्नु पर्दैन है, उहाँको पनि जिज्ञासा मैले मेटाइसकेको छु, बुझ्नुभयो होला चन्द्रप्रसाद पोखरेजीले सरलाहीबाट है। अर्को प्रश्न आयो फेरि, अब कहाँबाट पस्नु हो उहाँले नाम खुलाउनु भएको छैन। गुरु राधे एक साकीको दिन पसल खोल्न मिल्छ कि मिल्दैन, यो अब के भन्ने उहाँलाई, अब के भन्ने खोइ। अब जबकि एक तपाईँले एउटा कुरो बुझ्नुपर्ने हुन्छ, दोकान खोल्ने भनेको के हो, ढोका उगार्ने कि होइन, के हो दोकान खोल्ने भनेको? जुन दिन हामीले पसलको राम्रो शुभ साइतमा भगवान गणेश लक्ष्मीलाई विराजमान गराएर पसलमा राख्छौ, दियो कलश स्थापना गर्छौ, त्यसलाई पसलको उद्घाटन, दोकानको उद्घाटन, कुनै कम्पनीको उद्घाटन भन्छौ होइन सामान्यतया। अब जबकि मैले भनिसकेँ तपाईँ एक छैक दिन पूजा गर्न हुँदैन भनेर, अब तपाईँले अरू दिन पनि गर्न सके, यो त सार्न मिल्ने कुरा हो नि त, सार्न मिल्ने कुरा छैन, अरू दिन गर्दा राम्रो हुन्छ है। यसलाई छोटो कुरा मैले सकेँ। अब अर्को प्रश्न छ, यहाँ धेरैको वर्षौं नै भन्दै आएको छु, कुरो बुझेर पनि बुझ्नुहुन्न, महालय श्राद्ध गर्न बेला मघा पर्यो भने के गर्ने, समस्या है तपाईँलाई कति गाह्रो छ, तर कुरो बुझे सजिलो छ नि, तपाईँले कुरो बुझ्नुहुन्न अनि त्यही भएर गाह्रो मान्नुहुन्छ तपाईँहरू क्या। अर्को प्रश्न आएछ, राधेराज गुरु सनातन रेडियो सुन्दैछु, मेरो ससुरा बुबाको 12 गते तृतीय तिथि पर्छ अनि मंगलबारको व्रत पनि छ, के गर्ने होला राधेराजे? यो दिन व्रत बस्नु पर्दैन, श्राद्ध गरिसकेपछि श्राद्धको प्रसाद खानै पर्छ, श्राद्धको प्रसाद दाल भात सब्जी हुन्छ, श्राद्धको दिन अन्नभोजन गर्नै पर्छ कर्ताले, नगरे श्राद्धको फल पूर्ण हुँदैन। ब्राह्मणलाई पहिले अन्नभोजन गराउनै पर्छ हो, तपाईँले श्राद्ध गर्दा ब्राह्मणलाई अन्नभोजन अनिवार्य रूपमा गराउनु, फेरि यसो गर्दैपछि अर्को अर्को घरमा जान पाएन, नियम त हो क्या, उन दाजुले के खाएन भन्दै गर्छन् नि भन्ने सुनेको छु, फेरि कता कता होइन, गर्न परेन है। मंगलबारको व्रत त्यो दिनलाई तोडियो भनेको श्राद्ध कर्मले त्यसलाई हाबी गर्छ भनौँ है। अब मघा श्राद्ध के हो, मघा श्राद्ध गर्ने कि नगर्ने धेरैको प्रश्न छ यहाँ, मैले धेरैचोटि भन्ने गरेको छु, मैले अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गुरुहरू सबै मैले अन्तर्वार्त दिएर तपाईँलाई प्रश्न पारेको छु, मघा श्राद्ध तिथि परक श्राद्ध होइन, त्यो नक्षत्र परक श्राद्ध हो है। अब तपाईँलाई एउटा कुरो क्या अलिकति बुझाउँछु ल, श्राद्ध धेरै प्रकारका हुन्छन् राइट, श्राद्ध धेरै प्रकारका हुन्छन्, हामीले गर्ने श्राद्ध भनेको तिथि मानेर गर्ने हो। त्यो मघा श्राद्ध किन लेखिएको छ अनि मघा श्राद्ध कसले गर्न हुन्न भन्ने कुरा चाहिँ, जसले नक्षत्रको श्राद्ध गर्छ त्यहाँ एउटा नक्षत्र परक गर्ने श्राद्ध छुट्टै विधि छ क्या हजुर, अब के भनेको मान्नु कि आफूले खोजेर पढ्नु होइन, कि तपाईँकालाई गाउँमा भन्ने गुरुबाले भनिदिनु भने अल्प विद्या भयं गरी भन्दा अरू केही भन्न सकिँदैन हामीले, प्रष्ट कुरो यो। हामीले सुरश्राद्धमा प्रतिपदा द्वितीय तृतीय चौथी पञ्चमी षष्ठी सप्तमी अष्टमी नवमी दशमी एकादशी द्वादशी त्रयोदशी चतुर्दशी पूर्णिमा भनेर हामी जुन के अरे औँसी भनेर जुन हामीले चाहिँ तिथि तिथि मानेर तिथि छानेर श्राद्ध गरिरहेका छौं, त्यस्तै गरी नक्षत्रको पनि विशेष विशेष नक्षत्रहरूमा चाहिँ श्राद्ध गर्ने परम्परा छ। हो मघा नक्षत्रको दिन मघा श्राद्ध गर्यो भने, सुन्नु अब यहाँ, मघा नक्षत्रको दिन मघा श्राद्ध गर्यो भने तपाईँको घरमा पितृले ठूलो आशीर्वाद दिन्छन्, तर अब त्यहाँ चाहिँ तर सुन्नु फेरि, तर मघा तिथि होइन मघा नक्षत्र हो, त्यो बुझ्नु पर्यो, मघा नक्षत्रमा गर्ने श्राद्धको विधि परम्परा पूजा गर्ने पद्धति सबै फरक छ। त्यो श्राद्ध चाहिँ कसले गर्न हुन्न भन्दा, त्यो श्राद्ध चाहिँ छोरा हुनेले गर्न हुँदैन हो क्या, यसको अर्थ तपाईँलाई थोरै भनिदिन्छु, सन्तान नहुनेले चाहिँ मघा श्राद्ध गर्यो भने सन्तान हुन पनि सक्छन् भन्ने अर्थ पनि लाग्छ फेरि, तर यसपालि परेको मघा श्राद्ध भनेको हामीले तिथिको श्राद्ध गर्ने, जस्तै अब मानमा हेरिदिइहाल्छु ल यसपालि, यसपालि यहाँ पञ्चाङ्गले पनि अलिकति कुरो बिगार्छ गरी गरी, यो यसपालिको द्वादशी श्राद्धको दिनमा मघा श्राद्ध लेखिदिएको छ, किन भन्दा त्यो दिन सूर्य उदयबाटै 41:55 मघा नक्षत्र छ, भनेको रातिको 10 बजेसम्म 11 बजेसम्म मघा श्राद्ध छ, भनेको मघा नक्षत्रको श्राद्ध गर्ने कोही इच्छुक हुनुहुन्छ सोह्र श्राद्धमा भने गर्न पाइन्छ, तर त्यस्तो मान्छेको चाहिँ छोरा हुन हुन्न भनेको हो कि। तर अब यही दिन जुन तपाईँको पनि घरमा गाउँमा द्वादशी तिथि छ बाउको, तर यसपालि मंगा श्राद्ध लेखिदिएको छ, राम्रो गर्नुहुन्न रे भन्ने होइन, तपाईँले गर्ने के श्राद्ध हो, द्वादशीको पितृकर्म गर्ने हो, मगाको होइन नि त। त्यही भएर द्वादशीको श्राद्ध गर्न मगाले छेक्दैन, मगा श्राद्ध अर्कै विधिले अर्कै छुट्टै तरिकाले गर्नुपर्छ। यसरी क्लियर भएर बुझ्नुभयो भने कति आनन्द आउँछ हो है, भन्नुभयो भने कुरो बुझ्नुभयो भने हामीलाई भन्दा पनि आनन्द। मैले पोहोर पनि भने, परार पनि भने, कति त्यही गुरुलाई, एउटै गुरुलाई खाली बोलाएको बोलाई बोलाएको बोलाई बोलाएको बोलाई है, अनि त्यही कुरामा दोहोरिएको त कति बोलाउनु मैले पनि घरको मानिसको रूपमा। मैले पोहोर पनि भन्दा परार पनि भन्दा कति तपाईँको भक्त त बुद्धे नि क्या हो भन्नुभएको छ मलाई होइन। हामी हिजो काठमाडौँमा थियौँ, अस्ति हाम्रो कार्यक्रम थियो काठमाडौँमा बाघ बजारमा, हामी त्यहाँ पनि यो कुराहरू अलिअलि उठ्यो। अब फेरि यस्तै कुरामा अन्तर्वार्ता बोल्ने तर गुरु त्यही भने मैले कति बोल्नु हो त्यही कुरामा एउटा नयाँ नयाँ कुरा सोधिदिनु न, भक्तलाई प्रश्न राख्दिनँ भन्नु भन्नुभएको छ होइन। त्यही भएर मगा श्राद्धको बारेमा मैले तपाईँहरूलाई क्लियर रूपमा भने, अब तपाईँहरूलाई म श्राद्धको बारेमा तपाईँहरूलाई केही प्रश्न राख्नुभयो भने म तपाईँलाई जानकारी दिन्छु, कुन श्राद्ध कति गते के बार श्राद्ध गर्नुपर्छ। श्राद्ध गर्नुपर्छ भने त्यसको एक दिन अगाडि एक थाकी बस्नुपर्छ, अटोमेटिक बुझ्नु होला। फेरि तपाईँलाई म सबै कुराको जानकारी आजै गराउँछु, किनभने अब तपाईँहरू तयारी अवस्थामा बस्नुपर्छ। श्राद्धमा चाडा ऋषि थाप्नुपर्छ यो स्वर श्राद्धमा, अब यसमा तपाईँलाई फेरि म सबै कुराको जानकारी गराउँछु। तर यतिखेर भने छोटो पाला भएको छ विश्रामको, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ। तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा भक्ति जानकारी भएका भति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या।
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईलाई विश्रामपछि स्वागत गर्दै उपस्थित भइसकेको छु। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौ। सोह्र श्राद्ध नजिकैछ के अब सोह्र श्राद्ध मा कति श्राद्ध गर्छन्, कति सिधा दिन्छन्, कति ऋषि स्थापना गर्छन्, भूस्वामीलाई सिधा दिनुपर्छ पर्दैन, तर्पण गर्नुपर्छ पर्दैन, यी सामान्य विषय भए। मेन कुरा भनेको सोह्र श्राद्धमा सोह्रै दिन श्राद्ध गर्नुपर्छ। अब यो पहिलेको नियम, आजभोलि त परम्परै छैन, शास्त्र पद्धतिमा के लेख्यो, एक दिन गएर हुन्छ भनेर लेख्थ्यो। यहाँ कारण छ, धेरै कुराहरू तपाईँलाई बिस्तारै खुलाउन जाउँला। सकिन्छ सोह्र श्राद्ध सोह्रै दिन गर्ने, बुझ्नुभयो, नामै सोह्र श्राद्ध, सोह्र दिन श्राद्ध गर्ने दिन हो भनेर छुट्याइदिएको होइन। अब त्यो सबै कुरा सम्भव नभए एक दिन चाहिँ अनिवार्य रूपमा गर भन्न खोजे। अब सिधा कति दिने, सिधा ऋषि जति छन् त्यति दिने, एउटा एक्स्ट्रा भूसमेल दिने, सकियो काम हो। भनेको चार ऋषि हुन्छन्, मैले पनि भनिहालेँ, चार ऋषि हुन्छन्, चार ऋषिलाई चारवटा सिधा दिनु पर्यो। अब त्यो ऋषि किन थापेको होला, कहिले काहीँ अप्ठ्यारो पर्न सक्छ, अनि कहिले काहीँ कस्तो अवस्था आइदिन्छ भने बालाई हजुरबालाई र बुढो हजुरबालाई दिनुपर्छ। कहिले काहीँ बा हुँदैनन्, श्राद्ध गर्नु पर्यो, हजुरबा हुन्छन्, के गर्ने भनेको त्यसलाई शब्दले मिलाएर बा पछाडि बुढो हजुरबालाई जोडेर झन् कुप्री हजुरबामा जोड्नुपर्छ श्राद्ध गर्दा। कहिलेकाहीँ मामलापट्टि हजुरबा हजुरआमा दुइटै हुन्छन्, तर श्राद्ध त गर्नु पर्यो, सिधा त दिनु पर्यो भने त्यो बेला हजुरबा र हजुरआमालाई छोडेर माथिका पुस्ताहरूलाई जोड्नुपर्छ, त्यसलाई भन्छ वचन मिलाउनुपर्छ है। श्राद्धको वचन कहाँ लगेर जोड्ने त होइन, कर्म कसरी गर्ने त भन्ने कुरामा कहिले अप्ठ्यारो स्थिति पर्छ। हो, हाम्रो गाउँ घरमा बुवा बित्नुभयो, भित्र हजुरबा घरमा हुनुहुन्छ, तर महालय श्राद्ध त गर्नु पर्यो नि भाइ, महाला त गर्नै पर्छ क्या, त्यसै श्राद्ध पनि गर्नै पर्यो, यो महालय पनि गर्नै पर्यो। त्यसो भएको हुँदा यसलाई ब्राह्मण, त्यही भएर मैले भन्छु बरु रुद्री पूजा लाउँदा लटर पटर खालका ब्राह्मणले होला, बरु नारायण पूजा लाउँदा लटर पटर ब्राह्मणले होला, तर पितृकर्म श्राद्ध कर्म वचन मिलाउने शब्द मिलाउने ब्राह्मणलाई पाठ गर्न सक्नु भएन भने आत्रेय गोत्र मम पितु भन्नुपर्ने ठाउँमा मम पिता भन्दै के हुन्छ, सकिएन, फरक पर्छ पर्दैन, पितु पिता पितरह यस्तो शब्द धेरै हुन्छन् क्या है। त्यसो भएको हुँदा तपाईँहरूले विशेष रूपमा यसलाई ध्यान दिनुपर्छ। सोह्र श्राद्धमा गुरु खासमा सोह्र श्राद्धमा श्राद्ध गर्दा कति सिधा दान गर्नुपर्छ, हाम्रोतिर चाहिँ पाँच सिधा दान गर्छन् कि सही हो, पाँच सिधा राम्रो हो, तपाईँलाई मन लाग्यो भने सोह्रवटा श्राद्धको लागि सोह्रवटा सिधा पनि दान गर्न पाउनुहुन्छ, त्यहाँ पनि पसन्द छ है, फेरि बाहुन छुप लाएर टप्रेमा थाल्दैन, फेरि वचन मिलाएर लिन सक्नु पर्यो है। जय श्री राधे राधे गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत। गुरु, मेरी मम्मीको वर्ष दिनको वार्षिकी गरेको हो, नागपञ्चमीका दिन हो, मेरो पञ्चमीमा श्राद्ध गर्न मिल्छ कि नै भनेर। कुन पञ्चमीमा, तपाईँको पिताजी हुनुहुन्छ माताजी हुनुहुन्न भने चाहिँ सोह्र श्राद्धमा श्राद्ध गर्ने परम्परा छैन, पिताजी पछि बल्ला श्राद्ध गर्ने हो सोह्र श्राद्धमा चाहिँ, तिथि श्राद्ध गर्नै पर्छ है। फेरि अब अर्को छ, गुरु राजराधे, सोह्र श्राद्ध कहिलेदेखि हो अनि अष्टमी श्राद्ध कहिले पर्छ गुरु भन्नुभएको छ। अब यसको उत्तर म समग्र रूपमा तपाईँलाई दिन्छु, ध्यान दिएर सुन्नुहोला। भोलिदेखि एक एक दिन हामी भन्ने त छौ, सबैभन्दा पहिले एघार गते आइतबार प्रतिपदा श्राद्ध गर्नुपर्छ। अब एउटा कुरो भन्छु, मैले जुन दिन श्राद्ध पर्छ त्यसको अघिल्लो दिन चाहिँ एक साखी अनिवार्य रूपमा पर्छ है। फेरि यो चाहिँ तपाईँले कुरो बुझ्नु नि, फेरि त्यो थाहा छ नि होइन, हो कि होइन, एघार गते आइतबारको दिन, यही महिनाको अब एघार गते है, तपाईँहरूले के गर्नु पर्यो, प्रतिपदाको श्राद्ध गर्नु पर्यो। बाह्र गते द्वितीय श्राद्ध गर्नु पर्यो,
तेह्र गते तृतीय श्राद्ध गर्नु पर्यो, चौध गते चतुर्थी श्राद्ध गर्नु पर्यो र पन्ध्र गते चाहिँ एकदम कन्फ्युजन नहुनु होला, पञ्चमी श्राद्ध पनि त्यसै दिन छ र षष्ठी श्राद्ध पनि त्यसै दिन छ, बुझ्नुभयो? पन्ध्र गते बिहिबारको दिन पञ्चमी पनि त्यही दिन गर्ने र त्यही दिन षष्ठी श्राद्ध पनि गर्ने, यसमा चाहिँ सकभर मिल्छ भने दुई बजेर छत्तीस मिनटसम्ममा पञ्चमी भ्याउने अनि दुई बजेर छत्तीस मिनट पछाडि षष्ठी श्राद्ध हुने र गुरुहरूलाई त्यही अनुसारले बोलाउनु होला है। पञ्चमी श्राद्ध चाहिँ साढे दुईसम्म सक्ने अनि षष्ठी श्राद्ध गर्दा चाहिँ साढे दुई बजे पछाडि बोलाउनु भयो भने कुरो मिल्छ है। सोह्र गते शुक्रबार सप्तमी श्राद्ध गर्ने अनि सत्र गते शनिबार अष्टमी श्राद्ध गर्ने अनि अठार गते आइतबार नवमी श्राद्ध गर्ने है, अनि यसलाई मातृ नवमी श्राद्ध पनि गर्न मिल्छ। अनिखेर चाहिँ उन्नाइस गते सोमबारको दिन दशमी श्राद्ध गर्ने, बीस गते मंगलबार एकादशीको दिनमा एकादशी पनि त्यही दिन पर्यो, एकादशी श्राद्ध पनि त्यही दिन पर्यो, एक्काइस गते बुधबार द्वादशीको श्राद्ध गर्ने, अहि पनि मैले भने त्यही दिन मघा श्राद्ध गर्न चाहनेले जेठो छोरा सन्तान छोरा नहुनेले मघा नक्षत्रको श्राद्ध छुट्टै गर्नुपर्छ, द्वादशी श्राद्ध अलग हो है, द्वादशी श्राद्ध रोक्नु पर्दैन, यो तपाईँले अलिकति कुरो कम कम बुझ्नु भएको मात्रै हो है। बाइस गते बिहिबारको दिन त्रयोदशीको श्राद्ध गर्नुपर्छ, त्यस्तै गरेर तेइस गते शुक्रबार चाहिँ चतुर्दशीको दिन छ होइन, तर यो दिन चाहिँ के गर्ने परम्परा छ भने विशेष गरी शस्त्र आदिले निधन भएकाहरूको लागि विश्वदेव सहित थापेर चाहिँ एकत्रिष्ट विधिले चतुर्दशी श्राद्ध गर्नु, चतुर्दशी तिथि नै बितेकाको चाहिँ बरु औंसीमा श्राद्ध गर्नु, बरु अष्टमीमा श्राद्ध गर्नु भन्ने वचन छ, मैले यो परम्पराहरू पनि भन्दै आएको छु। चौबीस गते शनिबारको दिन औंसी श्राद्ध गर्नु, अब त्यो दिन छुट्टे पुटेका श्राद्धहरू पनि त्यसै दिन गर्न पाइयो। अनि तपाईँलाई अर्को कुरो भनौं, सोह्र श्राद्ध अनिवार्य रूपमा गरौं, अब यो अनिवार्य रूपमा कुन हिसाबमा गरौं भन्दा सोह्र श्राद्ध पर्व हो, महिनावारी भयो भने चाहिँ सर्छ, तिथि श्राद्ध सर्दैन है, फेरि ख्याल गर्नुहोला, पत्नी श्राद्धको दिन अथवा एक दिन अगाडि अथवा भनौँ न एक साखी बसिसकेपछि चाहिँ बरु रोकिँदैन होइन, एक सकी भन्दा पहिले कपाल मुण्डन गर्नुभन्दा पहिले चाहिँ महिनावारी हुनुभयो भने सातौं दिनसम्म बार्नुपर्छ है। अब तपाईँलाई अर्को कुरा भनिदिन्छु म, श्राद्ध जुन तपाईँलाई तपाईँको तपाईँ त सोध्नुहुन्न मलाई थाहा छ होइन, अहिले मैले तपाईँलाई जुन भने पन्ध्र गते बिहिबारको दिन पञ्चमी श्राद्ध साढे दुई बजेसम्म पञ्चमी गर्नु, त्यस पछाडि मैले के भने त्यस पछाडि मैले के भने षष्ठी श्राद्ध भने, अनि गुरु यो साढे दुई बजे पछाडि कसरी श्राद्ध गरौँ त भने तपाईँको मनमा छ भने श्राद्ध काल निर्णय भन्ने एउटा पुस्तक पाइन्छ, श्राद्ध कालको निर्णयमा के लेखेको छ यो तपाईँले धर्मशास्त्रबाट पनि भेट्न सक्नुहुन्छ यो श्राद्ध कालको निर्णय, अनि के अरे धर्मशास्त्र निर्णय सिन्धुमा पनि भेट्न सक्नुहुन्छ, पूर्वान्ने दैविकम श्राद्धम अपराह्ने तु पार्वणम एको दिष्ठन् तु मध्याह्ने प्रातः वृद्धि निमित्तकम भनेको छ। पूर्वान्ने दैविकम श्राद्धम, दैविक श्राद्ध नान्दीमुखी श्राद्धहरू गर्दा बिहानै गर्नु, अपराह्ने तु पार्वणम, अपराह्न भनेको एक बजे पछाडिको समयलाई अपराह्ने भन्छ, अपराह्नको बेलामा यो महालय अथवा यसलाई के भन्छ पितृपक्षको अथवा सोह्र श्राद्धको के भन्नु छ के भन्दा बुझ्नुहुन्छ त्यो गर्नुहोला। अनि एको दिष्ठन्तु मध्याह्ने, एको दिष्ठ श्राद्ध मध्याह्नमा गर्नुपर्छ भनेको छ है, यसरी लेखेको छ। अनि अब विशेष गरी हामी तपाईँलाई जानकारी गराउँ, चतुर्दशी तिथिको महालय श्राद्ध अष्टमी द्वादशी अथवा औंसी कुनै एउटा तिथिमा गर्नुपर्छ, यो चाहिँ सोह्र श्राद्धको कर्ममा, अरू बेला तपाईँको चतुर्दशी पर्यो भने है चतुर्दशीमै गर्दा मिल्छ है, बुझ्नुभयो कि भएन।
अब अर्को एउटा कुरा के छ भने श्राद्ध विघ्न निर्णय भयो हो, यो श्राद्ध विघ्न निर्णयको चाहिँ विशेष गरी तपाईँले चाहिँ महिनावारी भयो यताउता भयो भने विशेष गरी तपाईँले के गर्नु पर्यो भने सोह्र श्राद्धमा चाहिँ औंसीमा अष्टमीमा द्वादशीमा मिलाएर गर्न पाइन्छ, अरू बेला चाहिँ एकादशीमा पनि गर्ने परम्परा छ विशेष रूपमा रोक्यो भने है। अब केतकी फूल चढ्दैन, करबी फूल चढ्दैन, अब फूलको नाम चाहिँ भनिदिन्छु, कति फूल त हामीले पनि भेटेका छैनौँ है फेरि, किनभने हामीले अब यो अलि फूल कम कम हुने ठाउँमा यतै आइयो त्यसै भयो। श्राद्धमा निषिद्ध भएका फूल केतकिम करबेरञ्च वकुलम कुन्दकम तथा पाटलिम चैव जातिन्छ श्राद्धे यत्नेन वर्जये। यसको बारेमा म तपाईँलाई भोलि यो फूल आज भोलि गाउँमा के नामले परिचित छ यसको बारेमा म प्रयास गर्छु बुझ्ने होइन। अब जस्तै केतकी फूल, करबी फूल होइन, बकुल फूल, कुन्दक फूल भनेको छ, पाटलिम चैव जातिन्छ टाटे पाङ्रे भएका यस्ता फूलहरू पनि चढ्दैन। अब कुन फूल विशेष हुन्छन्, अगस्त्यम भृङ्गराजञ्च तुलसी शतपत्रिका चम्पकम तेल पुष्पञ्च सडेते पितृवल्लभाः। पितृवल्लभाः, पितृलाई प्रिय मान्ने सडा फूल अगस्त्यको फूल। अब अगस्त्यको फूल भने अगस्त्य भनेको त्यो मलाई लाग्छ तपाईँको तर कोइराला के भन्छ मलाई ठ्याक्कै थाहा छैन, यसको बारे भोलि बुझ्छु है। अगस्त्यको फूल छुट्टै हुन्छ है, यो अगस्त्यको फूल चाहिँ मलाई कहिले काहीँ के लाग्छ भने अगस्त्यको बोटमुनि बस मैले तपाईँलाई यसको चाहिँ म हाम्रो घरमा पनि फूल छ जस्तो लाग्छ मलाई, यो अगस्त्यको चाहिँ अगस्त्यको बोटमुनि बसेर चाहिँ पितृको लागि श्राद्ध गर्यो भने पितृ छिटो मुक्ति हुन्छन्, अथवा अगस्त्यको फूल चाहिँ अर्पण गरे पनि राम्रो हुन्छन्। मैले अगस्त्यको फूलको अचार पनि खान्छु, कहिले काहीँ अचार पनि खुवाउँछन्, कसै कसैले यो पितृलाई चल्ने फूलको अचार खाना हुँदैन पनि भन्दा रहेछन्, फेरि के हो है, अब यो खाना खाइयो के गरियो अब थाहा छैन मलाई, खाना खाइया हो। अगस्त्यको फूल भृङ्गराज हुन्छ, भृङ्गराज भनेको अब यो ठ्याक्कै मलाई मैले भने त यो नाम चाहिँ थाहा छ मलाई होइन, यस मैले पढेको, तर यो यसलाई के भन्छ तपाईँ गाउँमा भने थाहा छैन, यसलाई भोलि बुझेर यो जाति है तपाईँको यस्तो खालको आकार हुन्छ, म सबै बुझ्ने प्रयास गर्छु। तुलसीम शतपत्रिका, तुलसी सयपत्री भइहालो, चम्पकम, अब चम्पकम थाहा छैन मलाई चम्पक फूल कस्तो हुन्छ, तिल पुष्पञ्च तिलको पुष्प है, यस्ता फूल चाहिँ विशेष विशेष हुन्छ प्रिय मान्ने। अब यसको अर्थ यो हो कि अरू तपाईँको घर गाउँमा भएका सेता पहेँला फूल अर्पण गर्न मिल्दैन, मिल्छ, तर विशेष गरी यी छवटा चाहिँ सडे ते पितृवल्लभाः भनेको छ नि त, यी छ चिज चाहिँ पितृलाई असाध्य प्रिय मान्नेवाला फूल हुन् है। अब यसलाई म तपाईँलाई यो फूलको बारेमा चाहिँ मैले आजै तपाईँलाई भने, भोलि सक्छु वा पछि सक्छु खोज्नु पर्यो नि त होइन। अगस्त्य फूल चाहिँ मैले देखेको छु लामो लामो हुन्छ, अगस्त्यको त त्यो फूल खाएन भने बोडी जस्तो फल्दो पनि रहेछ, यो चाहिँ मलाई थाहा छ है, किनभने अगस्त्यको फूल चाहिँ मेरै घरमा पनि छ, म तपाईँलाई बोट पनि म भरे नै फोटो खिचेर यो श्राद्धको दिनमा चाहिने अगस्त्य फूल यो भनेर, अब फूल त नहोला अहिले बोट होला होइन, अच्छा बोट पनि छैन, मैले ठ्याक्कै थाहा छैन मलाई आफ्नो करेसाबारीमा कतै हुनसक्छ, म तपाईँलाई ठुलो बोट पनि हुन्छ यो आफू जत्रो भनेको एक मान्छे जत्रो अग्लो पनि हुन्छ यो फूल चाहिँ है, मैले असाध्य कमल हुन्छ आँगाहरू अगस्त्यको फूल त हुन्छ। अब मैले तपाईँलाई कुरा जानकारी गराएँ, यो फूलको बारेमा म तपाईँलाई फेसबुकतिर पनि आज भोलि नै तपाईँलाई विशेष रूपमै म तपाईँलाई जानकारी गराउँछु, तपाईँले श्राद्ध गर्दा के कर्म गर्दा श्राद्धमा राम्रो पितृले पाउँछन् भन्ने कुरामा अझ धेरै जानकारी भोलि पर्सिको दिनमा जानकारी दिँदै गराउँला। र तपाईँले पनि हामीलाई फेसबुकमा कस्ता खालका भिडियो हाल्ने, म्यासेज गरिदिनु होला यस्तो खालको भिडियो हालिदिनु न है भनेर, अथवा अन्य कुराहरूको लागि पनि जानकारी गराउँदै गर्नुहोला। भोलि फेरि तपाईँहरूलाई म श्राद्धकै बारेमा विशेष जानकारी दिन्छु, आज हामीले फोन तपाईँसँग फोनमा कुराकानी गर्न पाइएन, दिउँसो फोन गर्नुहोला, म चितवन आइसकेको छु, तपाईँले हामीलाई भेट्नको लागि पनि चितवनमा आउन सक्नुहुन्छ, तर फोन गरेर मात्रै आउनुहोला। त्यसो भएको हुँदा हामी चितवनमा छौं, आज हाम्रो एउटा कार्यक्रम थियो तर त्यो कार्यक्रम एकदमै यता अलिकति यो त्यही त हो नि, मान्छे डराएर बाढी पहिरो आउँछ भनेर काली लाग्दो अलि अँध्यारो अँध्यारो पनि भइरहेको छ आज, तर त्यस्तो आत्तिनु चाहिँ पर्दैन है, फेरि आत्तिनु पर्छ के मानेमा,
वैज्ञानिकहरूले अथवा चाहिँ भूगर्भविदहरूले मौसमविदहरूले भन्ने कुरामा विश्वास गर्नु, तर यहाँ ज्योतिषले के भन्यो भने लो पञ्चक परेकोलाई मान्छेको ठुलै अरिष्ट हुन्छ भने, पञ्चक हरेक महिनामा पाँच दिन पर्छ पञ्चक, यो पञ्चकले चाहिँ यो वातावरण बिग्रिने होइन, यो मौसमविदको कारणले गर्दा, यो पानीको कारणले गर्दा, हावाहरूको कारणले गर्दा बिग्रिन्छ, तर यो मान्छेले भनाइ के छ भने पञ्चकले गर्दा हो भन्ने छ। पञ्चक हरेक महिना पर्छ त गुरुहरू, त्यसो भएको त पञ्चकले मात्रै हुँदैन, पञ्चक आफ्नो ठाउँमा छ। पञ्चकमा पनि पाँच प्रकारका पञ्चकहरू हुन्छन्, कहिले रोग पञ्चक हुन्छ, कहिले चौरा पञ्चक हुन्छ, कहिले अग्नि पञ्चक हुन्छ। यो पालिको पञ्चकमा केही पनि परेको छैन, जुन बुधबार र बिहिबार परेको पञ्चकलाई केही पनि मान्न मिल्दैन। त्यसो भएको हुँदा आज यति कुराको जानकारी गराएँ, भोलि धेरै कुरा लिएर उपस्थित हुनेछु। हामी चितवनमा छौं, हामी काठमाडौँबाट फिर्ता भइसकेका छौं, तपाईँहरूले केही परेमा दिउँसो फोन गर्नुहोला, चिना टिप्पणी बनाउनु परेमा, हेर्नु परेमा पनि सम्पर्क गर्दै जानुहोला भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पण नेपालभरबाट सुनिदिनु भएको छ। ज जसले हाम्रो यो कार्यक्रमलाई प्रसारण गर्नुभयो, सम्पूर्ण रेडियो स्टेशनका प्रमुखहरूलाई विशेष आभार, प्राविधिकमा रहने साथीहरूलाई पनि विशेष आभार। हाम्रो यो कार्यक्रम ज्योतिष दर्पण तपाईँहरूले पनि प्रसारण गर्नुभएको छ, हाम्रो बनेको छ कार्यक्रमलाई, कसैले पनि एकदम कहिलेकाहीँ नेटको एकदम पहुँच नहुने ठाउँमा पनि धेरै कुरामा तपाईँहरूले चाहिँ विशेष मेहनतको साथमा चाहिँ कार्यक्रम प्रसारण गरिदिनु भएको छ। तपाईँहरूलाई पनि विशेष विशेष मुरी मुरी धन्यवाद छ। भोलि पर्सिको दिनमा जो श्राद्धको बारेमा हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहन्छौं। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी विदा हुनुपर्ने बेला भइसकेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदीलाई आज्ञा दिनुहोस्, भोलि पनि 8 बजे भेट हुने नै छ, दिनैभरि कुराकानी गर्न पाइ नै हालिन्छ। आजको लागि राधे राधे।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
9: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
10: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको भन्दै पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्किन आग्रह गरेको छ। त्यस्तै पदयात्रामा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न पनि आग्रह गरिएको छ। महाशाखाका मौसमविदहरूले भोलिदेखि आइतबारसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढ़ी पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि गएको छ। मौसम विभागले सर्वसाधारण र सरकारवालाका लागि सम्भावित मौसमी विपत्तिबारे विशेष बुलेटिन पनि जारी गरेको छ। बाढ़ी पहिरोका कारण मुलुकका विभिन्न सड़क अवरूद्ध भएका छन्। आज बिहान नेपाल प्रहरीले सड़क खण्ड अवरूद्ध भएको जानकारी दिएको हो। खोटाङ स्थित मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यस्तै आज बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका एक दौते खोलामा ढुङ्गासहितको पहिरोको कारण सड़क पूर्ण रूपमा अवरूद्ध छ। यस्तै अर्घाखाँची स्थित सालझण्डी ढोरपाटन सड़क पनि पूर्ण रूपमा अवरूद्ध छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका दुई ढुङ्ग्रे खोला नजिकै सालझण्डी ढोरपाटन सड़कमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरूद्ध छ। परराष्ट्र मन्त्री सुशील खनालले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ निर्णायक रूपमा अघि बढ़नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायु कार्य तथा न्यायोचित संक्रमण सम्बन्धी उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले जलवायु जोखिममा रहेका मुलुकलाई टुक्रा टुक्रा, अनिश्चित र ढिलो हुने सहयोगबाट वर्तमान संकट सामना गर्न कठिन हुने बताए। मन्त्री खनालले हालैको विनाशकारी बाढ़ीबाट नेपालले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै सयौं नागरिकको ज्यान गएको, घर, पूर्वाधार, कृषि तथा जीविकोपार्जनका साधनमा व्यापक क्षति पुगेको बताएका छन्। उनले जलविद्युत पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको र दशकौंको प्रयासबाट हासिल गरेका विकासका उपलब्धि पछाडि धकेलिएको उल्लेख गरेका छन्। प्रारम्भिक मूल्यांकन अनुसार पछिल्ला जलवायुजन्य विपदबाट नेपालले 5 अर्ब अमेरिकी डलर भन्दा बढ़ी अर्थात नेपालको कुल गारहस्त उत्पादनको करिब 15% बराबरको क्षति बिहोरेको उनको भनाइ छ। नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी छ। कंग्रेसका अनुसार अधिवेशन हुन बाँकी रहेका 241 पालिकामा आज र भोलि अधिवेशन हुने बताइएको छ। जल तथा मौसम विज्ञान विभागले 8 देखि 12 असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकाले पालिका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाएर गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई कंग्रेसले निर्देशन दिएको छ। नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्दैछ। बैठक बिहान 10 बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सचिवालय बैठकपछि मध्याह साढ़े 12 बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन्। केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला पार्टीले सचिवालय बैठक पनि बोलाएको हो। ललितपुर स्थित एक पार्टी पालेसमा सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी गरिएको छ। सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ। केन्द्रीय कमिटीमा मनोनित गर्ने व्यक्तिहरूबारे पनि छलफल हुने नेताहरूले बताएका छनृ।

0: ale अर्किन खोज्ने।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ। यसैगरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। यस्तै आज विभिन्न 5 वटा समितिको बैठक पनि बस्दैछ। निर्धारित कार्यक्रम अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक बस्दैछ। नेपाल राष्ट्र बैंकले आजदेखि 1000 दरका नयाँ बैंक नोट चलन चल्तीमा ल्याएको छ। साबिकै आकारमा रंग परिमार्जन गरी नयाँ 1000 दरको नयाँ बैंक नोट चलन चल्तीमा ल्याइएको हो। सो नोट आजदेखि लागू हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ। नयाँ नोटको रंग बैजनी, घेराभित्र फिक्का हरियो रहेको छ। नोटको अगाडिपट्टिको भाग मध्य भागमा गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा सिरिज नम्बर विक्रम सम्बत 2082 लेखिएको छ। यस्तै दृष्टिविहीन व्यक्तिहरूले पनि छोएरै नोट पहिचान गर्न सहज होस् भन्ने हेतुले दायाँ तर्फको तल्लो भागमा रोमन अक्षरमा राखिएको राष्ट्र बैंकले जनाएको छ। भदौ 10 गते रसोमा आएको बाढ़ीले बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ। बाढ़ीले स्वदेशी र विदेशी पर्यटकको आवागमनमा कमी भएको बर्दियाका पर्यटन व्यवसायीहरू बताउँछन्। विदेशबाट आउने अधिकांश पर्यटकको बुकिङ रद्द भएको छ। मुलुकको अन्य निकुञ्जमा पनि वर्षातको समय जीप सवारी बन्द भए पनि यस वर्ष बर्दिया निकुञ्जमा भने सञ्चालनमा छ। होटलहरू पर्यटक नआउँदा प्राय सुनसान छ। पर्यटक व्यवसायी रामजी थापाले खचाखच भरिने पर्यटक अहिले निकै कमी भएको बताएका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले तेहरानले अमेरिकी दबावमा कहिले आत्मसमर्पण नगर्ने बताएका छन्। उनले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै यस्तो बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की दिने मानसिकताको संकेतको निन्दा समेत उनले गरेका छन्। ट्रम्पले यसअघि राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै इरानलाई विनाश गर्ने धम्की दिन सोही फोरमको प्रयोग गरेका थिए। यद्यपि इरान र अमेरिका बीच तनाव चले पनि सो हटाउन कूटनीतिक वार्ता भने जारी राख्नुपर्ने एक वरिष्ठ इरानी अधिकारीले बताएका छन्। र 20 औं एसियाली खेलकुद अन्तर्गत पुरूष टी20 क्रिकेट तर्फका खेलहरू आजदेखि शुरू भएका छन्। जापानको आइची स्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरूष क्रिकेटतर्फ आज 2 खेल छन्। पहिलो खेल समूह ए अन्तर्गत पाउने 6 बजे भएको खेलमा अफगानिस्तानले जापानलाई 48 रनले हराएको छ। सो खेलमा जापानले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो। अफगानिस्तानले 6 विकेटको क्षतिमा 129 रन बनाएको थियो भने जवाफमा जापानले 81 रन मात्र बनाउन सक्यो। यस्तै दोस्रो खेल पाउने 11 बजेदेखि समूह बीमा रहेका हङकङ र मलेसिया बीच हुनेछ। प्रतियोगितामा नेपालको खेल भने भोलिबाट शुरू हुनेछ। नेपाल र अफगानिस्तान बीच भोलि बिहान 11 बजेदेखि खेल शुरू हुनेछ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज

0: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: खटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल, 9865349444
1: र 0295901155।
2: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
3: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खसभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860694000
5: र 9819327775।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्स।

0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
1: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
9: विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: थप जानकारीको लागि 0295606961,
10: 0295703315
9: र 9852607177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
8: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
11: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल।
11: सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 029552061,
7: 029572315
6: र 98520601177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 029414084 र 98045487।
9: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520160580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, शङ्खुवा सभा।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98606940
1: र 98132375।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295751647। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भएको?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 9842082776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध सुख बाटो दूरसञ्चार जाने बाटो।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98520-28-646।
5: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
9: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: नगर्ने इरानका राष्ट्रपति बेनजिर केनको भनाई, राष्ट्रपति ट्रम्पको धम्कीको निन्दा र एसियाड अन्तर्गत टेबल टेनिसमा नेपाली खेलाड़ी रुबिन र संयोग पहिलो चरणबाटै बाहिरिए, इभाना नविताको जोडीले दियो वाकओभर।
5: सैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार। अब विस्तारमा,
7: मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा पानी परिरहेको छ। गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी 24 घण्टामा उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेस, बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ।
4: यसैबीच मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको भन्दै पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्कन आग्रह गरेको छ। त्यस्तै पदयात्रामा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न समेत महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविदहरूले भोलिदेखि आइतबारसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढ़ी पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै गएको छ। मौसम विभागले सर्वसाधारण र सरोकारवालाका लागि सम्भावित मौसमी विपत्ति बारे विशेष बुलेटिन पनि जारी गरेको छ।
7: एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको छ। जारी केन्द्रीय कमिटिको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ। पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी सदस्यबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। वेतनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिट ब्यूरो गठनको विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।
4: बाढ़ी पहिरोका कारण मुलुकका विभिन्न सड़क अवरूद्ध भएका छन्। आज बिहान नेपाल प्रहरीले सड़क खण्ड अवरूद्ध भएको जानकारी दिएको हो। खोटाङ स्थित मध्यपहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। आज बिहान खोटाङको हलेसी तुवासुङ नगरपालिका 1 दौते खोलामा ढुङ्गासहितको पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै अर्घाखाँची स्थित सालझण्डी ढोरपाटन सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 ढुङ्ग्रे खोला नजिकै सालझण्डी ढोरपाटन सड़कमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरूद्ध भएको हो।
7: परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ निर्णायक रूपमा अघि बढ़ने बताएका छन्। संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जलवायु कार्य तथा न्यायोचित संक्रमण सम्बन्धी उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले जलवायु जोखिममा रहेका मुलुकलाई टुक्रा टुक्रा अनिश्चित र ढिलो हुने सहयोगबाट वर्तमान संकट सामना गर्न कठिन हुने बताए। मन्त्री खनालले हालैको विनाशकारी बाढ़ीबाट नेपालले ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै सयौं नागरिकको ज्यान गएको, घर पूर्वाधार कृषि तथा जीविकोपार्जनका साधनमा व्यापक क्षति पुगेको बताएका हुन्। उनले जलविद्युत पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको र दशकौंको प्रयासबाट हासिल गरेका विकासका उपलब्धि पछाडि धकेलिएको उल्लेख गरेका छन्।
8: नेपाली कंग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी छ। कंग्रेस अनुसार अधिवेशन हुन बाँकी रहेका 241 पालिकामा आज र भोलि अधिवेशन हुने बताइएको छ। जल तथा मौसम विज्ञान विभागले 8-12 असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकाले पालिका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाएर गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई कंग्रेसले निर्देशन समेत दिएको छ। वडा अधिवेशन सकेर कंग्रेसले हिजोदेखि पालिका अधिवेशन शुरू गरेको हो। असोजको 16-19 गतेसम्म 15 महाधिवेशन गर्ने कार्यतालिका कंग्रेसको छ।
7: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा आकस्मिक समयमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। यस्तै बैठकमा कानून मन्त्री सविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बस्दैछ। आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।
8: नेपाल राष्ट्र बैंकले आजदेखि 1,000 दरका नयाँ बैंक नोट चलन चल्तीमा ल्याएको छ। साबिकै आकारमा रंग परिमार्जन गरी नयाँ 1,000 दरको नयाँ बैंक नोट चलन चल्तीमा ल्याइएको हो। सो नोट आजदेखि लागू हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ। नयाँ नोटको रंग बैजनी, घेराभित्र फिक्का हरियो रहेको छ। यस्तै दृष्टिविहीन व्यक्तिहरूले छोएरै नोट पहिचान गर्न सहज होस् भन्ने हेतुले दायाँतर्फको तल्लो भागमा रोमन अक्षर राखिएको राष्ट्र बैंकले जनाएको छ।
7: भदौ 10 गते रसुवामा आएको बाढ़ीले बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ। बाढ़ीले स्वदेशी र विदेशी पर्यटकको आवागमनमा कमी आएको बर्दियाका पर्यटन व्यवसायीले बताएका छन्। विदेशबाट आउने अधिकांश पर्यटकको बुकिङ रद्द भएको छ। पर्यटन व्यवसायी कृष्ण प्रसाद भट्टराईले विदेशी मुलुकले जारी गरेको एडभाइजरी जारी गर्दै त्यहाँका नागरिकलाई नेपाल भ्रमण जोखिम भएकाले नजान आग्रह गरेका कारण पनि पर्यटक आगमनमा कमी आएको बताएका छन्।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. इरानका राष्ट्रपति मसूद पेजस्कियनले तेहरानले अमेरिकी दबावमा कहिले आत्मसमर्पण नगर्ने बताएका छन्. उनले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्. राष्ट्रपति मसूद पेजस्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की दिने मानसिकताको निन्दा समेत गरेका छन्. ट्रम्पले यसअघि राष्ट्रसंघ महासभाको फोरम प्रयोग गर्दै इरानलाई विनाश गर्ने धम्की दिएका थिए. यद्यपि इरान र अमेरिकाबीच तनाव जारी रहे पनि समस्या समाधान गर्न कूटनीतिक वार्ता जारी राख्नुपर्ने एक वरिष्ठ इरानी अधिकारीले बताएका छन्.
1: अब खेल प्रसंग. एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसमा नेपालका रुविन महर्जन र संयोग कपाली पुरूष सिंगल्सको पहिलो चरणबाटै बाहिरिएका छन्. रुविन मकाउका टिन इयान मार्कसँग तथा संयोग यमनका इब्राहिम ग्रानसँग समान 4-1 सेटमा पराजित भएका हुन्. यसैबीच महिला डबल्समा इभाना थापा र नविता श्रेष्ठको जोड़ी वाक ओभरका कारण दोस्रो चरणबाट बाहिरिएको छ. सिंगापुरमा सिंगापुरका टान झाओ युन र क्लोई लाईसँग खेल्ने तय भए पनि नेपाली जोड़ी कोर्टमा उपस्थित नभएपछि सिंगापुरले वाक ओभर पाएको हो. अब टेबल टेनिसमा नेपालका पुरूष सिंगल्स र पुरूष डबल्समा स्पर्धा मात्र बाँकी छन्.
0: अन्त्यमा प्रमुख प्रसंग पुनः एकपटक. पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा वर्षा. सतर्कता अपनाउन महाशाखाको आग्रह. एमाले सचिवालय बैठक जारी. पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र राजनैतिक कार्यदिशालाई स्पष्ट बनाउने तयारी. अमेरिकी दबावमा कहिले आत्मसमर्पण नगर्ने इरानका राष्ट्रपति पेजस्कियनको भनाई. राष्ट्रपति ट्रम्पको धम्कीको निन्दा. र एसियाड अन्तर्गत टेबल टेनिसमा नेपाली खेलाड़ी रुविन र संयोग पहिलो चरणबाटै बाहिरिए. इभाना नविताको जोड़ीले दियो वाक ओभर. हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै. दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित.

0: रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: संखुवा सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029 5 90 6 67 र 98 4 20 22 6 67।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 76 75।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक

0: कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली 9852-58-344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9830-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-047, 9800-90-0062।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त भने। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 9842-82-776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1, बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार संकुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
2: सम्पर्क 0294 र 98
4: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
14: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
14: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
15: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
14: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
15: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
14: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
15: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
14: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
15: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
14: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
15: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
14: थप जानकारीको लागि 0295562061,
15: 0295703315
14: र 98520601077
15: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
16: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

बेस्ट ऑफ द चक्रवर्ती डीजे वाला है विथ

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
1: र 9919372775।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
4: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 029590155।
8: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल।
10: सम्पर्क नम्बर 9813655553 र 9943318049।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-8801, जनक पौडेली 98525-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98520-61580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथिभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथिभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98420-50541।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99520160580 र 99421-08181 ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
4: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
4: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
3: प्रोप्राइटर लक्ष्मी काफ्ले
4: सम्पर्क 98433-47-262
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6-46
5: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768
8: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
2: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98-5-20-29-47 98-00-90-0062
10: नमस्कार है वडा अध्यक्षज्यू
11: नमस्ते नमस्ते के भन्नुहुन्छ भयो त
10: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
11: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त हो तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन निशान टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल,
6: सम्पर्क नम्बर 99163-55553
5: र 98-4-23-18-49।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
3: र 98-19-32-76-75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अपनाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी रविती राजमार्गमा राति गाड़ी चलाउन बन्द, कान्ति लोक पथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ़ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमीफाइनलमा, पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्सबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो निम्नचापीय प्रणालीमा रूपान्तरण भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिममुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी, पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। वर्षा कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातीमा बन्द हुने भएका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनका अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बीपी राजमार्गको काभ्रे खण्डमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन पाइने छैन। मनसून प्रतिकारी कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म सड़क हरेक बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटौल सड़क खण्ड अन्तर्गत सिद्ध बाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ। त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा असोज 8 गते आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाएको छ। झापा, इलाम, पाँच थर र ताप्लेजुङ जोड्ने यी सड़क खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले कर्णाली र नारायणी नदी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक जोखिमयुक्त सड़कबाट यात्रा नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बाल बालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बाल बालिकालाई 18 वर्ष नपुग्दासम्म स्याहार, पोषण र स्वास्थ्य उपचारका लागि साथै कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्ड गठनको माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पुग्थे उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको भाषापत्रमा निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुनुभएका आचार्यले यदि यो व्यवस्थापिका लागू नभए आउँदो दशैंमा इष्टमित्रबाट आशीर्वाद नभई काम गरिदिन भनेर श्राप दिने डर रहेको बताउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा ज्वरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन्। यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीहरूले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ। सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो। विदेशको खबर, सिंगापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ। अब बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो बजाएमा वा बसभित्र खाने पिउने तथा फोहोर फारेमा 500 SGD जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ। बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सूचना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कसुरहरूका लागि $5,000 जरिवाना गरिने उल्लेख छ। यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउन खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन्। अब खेल खबर, जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। सँगै नेपालले कम्तीमा काश्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काश्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ। भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको छ। र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अप्नाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र बीपी राजमार्ग रातीमा बन्द हुने, कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल, बनेको सत्तारूढ़ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजारमा 500 SGD जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्टसँग एनपीएल खेल्ने।
3: काली नदीको सिंह

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हो म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919375375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै

0: नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: सुयोगवीर
0: सुयोगवीर
1: जोसुपार बाइ द वे आई एम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: आर्ट्स मोड लाइट क्यामेरा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
2: 9810555580
3: र व्हाट्सएप नम्बर 9852286646।
4: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
0: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 98 60 96 40 00
14: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
4: यो मेरो सुट त। हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: आयो सबको घर घरमा आयो।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 029562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
15: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
15: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
15: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842029801, जनक पौडेली 9852558344 र 029562648।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249400084 र 9840445800।

0: Sataes.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रो इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानदारी 1, संखुवा सभा।
6: खानदारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानदारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिनटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ। सम्पर्क नम्बर 98163-51107 र 98030-96289। खाँदबारी नगरपालिका 9, तुम्लिनटार एयरपोर्ट गेट।
7: खाँदबारी नगरपालिकाको अनुरोध। डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी तङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
4: More style, more design. Total Tailors.
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843347262,
5: 9010555580
6: र वाट्सएप नम्बर 9852286646।
2: खाँदबारी नगरपालिकाको अनुरोध।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, सङ्खुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्स
13: एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
18: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
5: बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली सक्रिय, देशैभरि वर्षा, बाढ़ीको पनि खतरा रहेकाले सतर्क रहन आग्रह। मौसमी प्रतिकूलताका कारण पूर्वी पहाड़का विभिन्न सड़क अवरूद्ध, सप्तकोशी तटीय क्षेत्रमा जोखिम। ताप्लेजुङको दोभान बजारमा आगलागी 10 घर जलेर नष्ट, क्षतिको यकिन विवरण आउन बाँकी। पाकिस्तान र अफगानिस्तान बीच आक्रमण र प्रत्याक्रमण जारी, आक्रमणको प्रयासको जवाफमा अफगानिस्तानका 10 स्थानमा हवाई आक्रमण। र एसियाली खेलकुदको कबड्डीमा नेपालको आशा लाग्दो प्रदर्शन, श्रीलंकालाई हराउँदै महिला टोली सेमी फाइनल प्रवेश।

0: प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आईएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरसँगै शंखुवासभाको खाँदवारीमा रहेको रेडियो शंखुवासभा 95.5 मेगाहरसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागी हुँदा 10 घर जलेर नष्ट भएका छन्। बिहिबार अपरान्ह विद्युत सर्ट भई आगलागी हुँदा 10 घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। फोङलिन नगरपालिकाबाट गएको बारूण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका परिनिरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो। प्राय काठ र जस्ताले निर्माण भएका घरका कारण आगो तीव्र गतिमा फैलिएको थियो। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन जारी रहेको प्रहरी निरीक्षक यादवले बताउनु भएको छ। सोही स्थानमा 2077 साल फागुन 18 गते भएको भीषण आगलागी हुँदा 50 घर पूर्ण रूपमा जलेर नष्ट हुँदा 63 घर परिवार विस्थापित भएका थिए भने 40 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणलाई पन्तेनजर गर्दै विभिन्न स्थानमा विद्यालयहरू विदा दिएको छ। यसै क्रममा पाँचथर जिल्लाका सबै शैक्षिक संस्था दुई दिन आकस्मिक असोज 8 र 9 गते पाँचथर सहित देशभर उच्च वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका विद्यालय दुई दिन बन्द गर्न निर्देशन दिएको हो। मौसम विज्ञान विभागको सूचनालाई ध्यानमा राख्दै जिल्लाका सबै स्थानीय तहलाई विद्यालय बन्द गर्न भनिएको प्रमुख जिल्लाधिकारी वासुदेव दाहालले बताउनु भएको छ। उहाँका अनुसार बिहिबार र शुक्रबार विद्यालय बन्द गर्न भनिएको हो। शनिबार र आइतबार नियमित विदा भएकाले पाँचथरका विद्यालय लगातार 4 दिन बन्द भएका छन्। मौसम पूर्वानुमान अनुसार बिहिबारदेखि 11 गतेसम्म शंखुवासभा सहितका क्षेत्रमा भारी वर्षा, बाढ़ी तथा पहिरोको जोखिम उच्च रहने भएपछि जिल्लाका स्वास्थ्य संस्थाहरूलाई पूर्व तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय शंखुवासभाले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष मौसम बुलेटिन तथा सतर्कताको सूचनालाई मध्यनजर गर्दै बिहिबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला अस्पताल शंखुवासभा तथा स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थालाई आवश्यक औषधि सहित स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको हो। भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकामा पनि बिहिबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम पूर्वानुमान अनुसार बिहिबारदेखि असोज 11 गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्न निर्देशन दिएको हो। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ़न सक्ने, सड़क तथा बस्ती डुबानमा पर्न सक्ने र बाटोघाटो अवरूद्ध हुन सक्ने भएकाले विद्यार्थी तथा आम नागरिकको सुरक्षालाई ध्यानमा राखेर दुई दिन पठन पाठन बन्द गर्न सबै विद्यालयलाई अनुरोध गरेको छ। महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले सूचना जारी गर्दै सुरक्षित विद्यालय भवनलाई आवश्यकता अनुसार विपद प्रभावित नागरिकका लागि अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारीमा राख्न समेत भनिएको छ। लगातारको वर्षासँगै सप्तरीका नदी तथा खोलामा पानीको बहाव बढ़न थालेपछि सप्तरीका कोशी तटीय क्षेत्रका बस्ती, बाढ़ी र डुवानको उच्च जोखिममा परेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद व्यवस्थापन समितिले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गर्नुका साथै उद्धार तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सप्तकोशी नदीको तटीय क्षेत्र अन्तर्गत हनुमान नगर कंकालिनी नगरपालिकाका बाढ़ी तथा नदी कटानको उच्च जोखिममा रहेका छन्। जोखिमयुक्त तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। सप्तकोशी नदीको बीच भागमा रहेको गोबरगाडा बाढ़ीको दृष्टिले अत्यन्त जोखिमयुक्त क्षेत्रमा रहेको छ। गोबरगाडाका स्थानीयवासीलाई सुरक्षित स्थानमा हनुमान नगर बजारतर्फ सार्ने प्रयास गरिए पनि तत्काल सुरक्षित स्थानमा आउन नमानेको प्रशासनले जनाएको छ। झापाको दमक नगरपालिकाले 19 नगरसभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर चालू आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रममा नगरसभाबाट पारित विभिन्न विकास निर्माण, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण तथा सुशासनसँग सम्बन्धित कार्यक्रमबारे जानकारी समेत गराइयो। नगरपालिकाले स्थानीय आवश्यकता र नगरवासीको अपेक्षालाई सम्बोधन गर्ने गरी विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय गरिएको जनाएको छ। कार्यक्रममा दमक नगाए नगर प्रमुख रामकुमार थापाले नगरसभाबाट स्वीकृत भएका नीति बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले नगरपालिकाले सञ्चालन गर्ने विकास निर्माण तथा सेवा प्रभावका प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन स्थानीय समुदायसँग सहकार्य गरिने उल्लेख गर्नुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: सेवा गरेका विषयहरूको कार्यहरूको समीक्षा गर्यो र आगामी वर्ष केएसएस चौरासीको लागि हामीले प्रस्ताव गएको नगरसभाले प्रस्ताव गरेर तयार पारेको आगामी बजेट र कार्यक्रम समेत यहाँको माझमा प्रस्तुत गर्यौं र एक वर्षभित्र नगरपालिकाले गरेको संक्षिप्त कामको दमक बुलेटिन पनि हामीले वितरण गर्यौं। म सर्वप्रथम उपमहानुभावहरू साथीहरू सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
2: झापाको मेचीनगर साथ गैरी गाउँ स्थित एक बंगुर फारम पछाडि गाड़िएको अवस्थामा एक व्यक्तिको कंकाल फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यागदी घर भई हाल मेचीनगर नगरपालिका 10 बस्ने 45 वर्षका राम भन्ने, गुप्त बहादुर सिंह र भारत जिल्ला आलेपुर वीरपारा घर भई हाल मेचीनगर 8 बस्ने 49 वर्षका संजय लामा रहेका छन्। उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईको हुन सक्ने आशंका गरिएको छ। ललितपुर जिल्ला साबिक मणिखेल हाल महांकाल गाउँपालिका एक स्थायी वतन भएका दिलनाथ बजगाई 2081 कार्तिक 29 गतेदेखि मेचीनगर 6 काँकरबिटाबाट एकाएक बेपत्ता भएका थिए। त्यस सम्बन्धमा उहाँकी श्रीमती तुलसा बुढा बजगाईले प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो। त्यस सम्बन्धमा अनुसन्धान गर्ने क्रममा हराइरहेका बजगाई सँगसँगै हिँड्ने उनकै साथी राम भनिने गुप्तबहादुर सिंह समेतलाई सोधपूछ गर्दा उनले घटनाबारे स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले देखाए बमोजिमको स्थान मेचीनगर 7 भान्साखोला गरी गाउँ स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको प्रतिवादी राम भन्ने गुप्तबहादुर सिंहले सञ्चालन गरेको बंगुर फारमभित्र बुधबार प्रहरीले उत्खनन गरेको थियो। स्थानीय मानिस र जनप्रतिनिधि समेतको रोभरमा जेसीबी लगाई उत्खनन गर्दा मानव आकृति देखिने कंकाल फेला परेको थियो। त्यसलाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। अहिले नेपाली कांग्रेस अधिवेशनमय भएको छ। वडा अधिवेशनबाट नेतृत्व चयन भए लगत्तै पालिका स्तरको नेतृत्व चयन प्रक्रिया चलेको छ। कतिपय नयाँ नेतृत्व चयन भइसकेका छन् भने केहीमा प्रक्रिया जारी छ। यसै क्रममा कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघ सभाका 10 स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। जिल्लाका 5 नगरपालिका र 5 गाउँपालिकामा नेतृत्वसहित कार्यसमिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ। बुधबार देशभर एकसाथ सम्पन्न पालिका स्तरीय अधिवेशन अन्तर्गत संघसभामा पनि सबै स्थानीय तहमा सहमतिमै नेतृत्व चयन भएको हो। नेपाली कांग्रेस जिल्ला सचिव टकमान घलेका अनुसार जिल्लाका 10 पालिकामा सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भई परी नगरपालिकाको सभापतिमा हेमन्त राई, धर्मदेवी नगरपालिकामा दिवस सोमियाङ, चैनपुर नगरपालिकामा लवकुमार श्रेष्ठ, मादी नगरपालिकामा कुलमणी दाहाल र पाँचखप नगरपालिकामा टोप बहादुर तामाङ चयन हुनुभएको छ। यस्तै सभापोखरी गाउँपालिकाको सभापतिमा मणिसुन्दर राई, चिचिला गाउँपालिकामा लगन कुमार राई, सिलिसोङ गाउँपालिकामा संयुगान्त कुलुङ, मकालु गाउँपालिकामा दुर्गा पराजुली र भोटखोला गाउँपालिकामा पेन नुर्बु भोटे सर्वसम्मत निर्वाचित हुनुभएको छ। यस्तै अधिकांश जिल्लामा अहिले अधिवेशनको प्रक्रिया चलिरहेको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गर। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रो विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, बर्थरिया, प्रोस्टाइटिस, ट्युमर, पाइरिया, बायस, प्रेसर, सुगर, चर्म रोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052, मोबाइल नम्बर 9856707552।
2: ब्रेकपछि बाँकी खबर। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिएको छ। सोही प्रणालीको प्रभाव स्वरूप देशका अधिकांश स्थानमा वर्षा भएको छ, तर अझै पनि जोखिम कायमै रहेकाले सतर्क रहन मौसमविदहरूले आग्रह गरेका छन्। एक रिपोर्ट।
8: बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम विज्ञान विभाग मौसम

0: देखिएको न्यूनचापीय प्रणाली छ, जसको असरले गर्दाखेरि चाहिँ अहिले पनि यति बेला पनि देशका विभिन्न भूभागहरूमा विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखिबाट पूर्वसम्मको भूभागमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनको कुरो गर्नु पर्दाखेरि आजको दिनको लागि चाहिँ विशेष गरी लुम्बिनीदेखिबाट पूर्वी भूभागहरूमा चाहिँ अलिकति बढी भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा चाहिँ अलिकति कम वर्षाको सम्भावना देखिएको छ। त्यसै गरी भोलिको हकमा चाहिँ विशेष गरी गण्डकी प्रदेशदेखिबाट पूर्वी भूभागको हिमाली भूभागमा चाहिँ अलिकति बढी भारीसम्मको हिमपात हुने सम्भावना देखिएको छ भने, त्यसै गरी भोलिको हकमा चाहिँ कर्णाली प्रदेशदेखिबाट पूर्वको भूभागहरूमा चाहिँ बढी वर्षाको सम्भावना देखिएको छ।
1: यस्तै अत्याधिक वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क खण्डको भोटखोला क्षेत्रको हुङलुङ सड़कमा बिहिबार ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटखोला दुईको हुङलुङमा करिब 700 मिटर सड़क खण्डमा ठाउँ ठाउँमा पहिरो गएपछि सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको उत्तर दक्षिण कोशी सड़क योजनाका प्रमुख रामबहादुर गुरूङले बताउनु भएको छ। उहाँका अनुसार पहिरोका कारण सड़कमा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द भएको छ। सड़क खुलाउने प्रयासका लागि तयारी भइरहेको भए पनि निरन्तर वर्षाका कारण तत्कालै काम अघि बढ़ाउन नसकिएको उहाँले जनाउनु भएको छ। यसैबीच निरन्तरको वर्षाका कारण पहाड़ी भूभागमा पहिरो जाने, नदी तटीय तथा शहरी क्षेत्रमा डुबान हुने र खोला नालाहरूमा पानीको बहाव बढ़न सक्ने जोखिम रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ।
2: खोरेतको संक्रमण बढ़ेसँगै झापाका 15 पालिकामा किसानले पालेका गाई भैंसीको गोठमै पुगेर खोरेत विरूद्धको खोप लगाउने अभियान शुरू भएको छ। मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज 1 गतेदेखि नै खोप अभियान शुरू गरिएको हो। यी दुई पालिका बाहेक जिल्लाका अन्य 13 पालिकामा बिहिबारदेखि खोप लगाउन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार अभियान अन्तर्गत जिल्लाका 1,90,000 गाई भैंसीलाई खोरेत विरूद्धको खोप लगाउने लक्ष्य छ। कनकाई, कचनकवल, हल्दीबारी र मेचीनगरमा हालसम्म 6,848 गाई भैंसीलाई खोप लगाइसकिएको छ। खोप अभियानलाई प्रभावकारी बनाउन फार्म तथा गोठमै पुगेर खोप लगाउन 15 पालिकामा 121 दक्ष प्राविधिक परिचालन गरिएको छ। असोज 15 जिल्लाका सबै 15 पालिकामा 80% गाई भैंसीलाई खोप लगाइसक्ने योजना रहेको छ। खोप अभियानका लागि कोशी प्रदेश सरकारले आवश्यक खोप तथा सामग्री पालिकाहरूलाई उपलब्ध गराएको छ। अब सुन चाँदीको बजार भाउ। आज सुन चाँदीको भाउ घटेको छ। सुन आज तोलामा 3,200 रूपियाँले घटेर तोलाको 2,99,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
3: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। सेवाहरू:
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
4: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
3: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
4: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
3: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 5775906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

0: Sistema.
1: Mama sana, hay que remayo.
2: प्रेपसी अन्तर्राष्ट्रिय खबर पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाबी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थल भएको दावी गरेका छन्। तरारले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि सटीक नियन्त्रित र अनुपातिक कार्यवाही गरेको बताए। उनका अनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो। पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका 8 ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको जनाएको थियो। र अब खेल खबर। जापानमा जामु एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलंकालाई हराउँदै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 34-25 जीत निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो। यो जीतसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ। यसअघि पुरूष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जीत हासिल गरेको थियो। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि 73-52 जीत निकालेको थियो। नेपालले खेलको पहिलो हाफमै 37-21 स्कोर बनाएको थियो। यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि 36-31 अगाडि रहँदै समग्रमा 21 अंकले जित हासिल गरियो। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली सक्रिय, देशैभरि वर्षा, बाढ़ीको पनि खतरा रहेकाले सतर्क रहन आग्रह। मौसमी प्रतिकूलताका कारण पूर्वी पहाड़का विभिन्न सड़क अवरूद्ध, सप्तकोशी तटीय क्षेत्रमा जोखिम। ताप्लेजुङको दोभान बजारमा आग लागि 10 घर जलेर नष्ट, क्षतिको यकिन विवरण आउन बाँकी। पाकिस्तान र अफगानिस्तान बीच आक्रमण र प्रत्याक्रमण जारी, आक्रमणको प्रयासको जवाफमा अफगानिस्तानका 10 स्थानमा हवाई आक्रमण। र एसियाली खेलकुदको कबड्डीमा नेपालको आशालाग्दो प्रदर्शन, श्रीलंकालाई हराउँदै महिला टोली सेमी फाइनल प्रवेश। यसका साथै खबर परिक्रमा अहिलेलाई यति नै। प्रविधि संयोजनमा साथ दिने सुरजसँगै म गोपाल बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्ट क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी।
1: This is Radio Sankhuasabha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankwasaba 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेकुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: जीवन बीमा गरौ, निश्चिन्तता खासा खुलेर जियौ।
8: स्थानीय रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
9: कमिङ अप नेक्स्ट, कान्तिपुर डायरी।

पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने एमालेको तयारी। ईश्वर पोखरेल सहित सातजना नेता स्थायी कमिटिमा मनोनित। निरन्तर वर्षा भएपछि जोखिमलाई ध्यान दिँदै विभिन्न राजमार्गमा सवारी सञ्चालनमा रोक। कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध। रूसले आफ्नो मुलुकको विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकुका रूपमा प्रयोग गरिरहेको युक्रेनको दावी। र श्रीलंकालाई पराजित गर्दै नेपाल एसियाड अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा प्रवेश। कम्तीमा काँस्य पदक जित्ने

0: नमस्कार, गन्दीपुरबाट आएका साथमा दीप शिखर नवीन समाचार अब विस्तारमा।
1: एमाले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ। केन्द्रीय कमिटी बैठकमा भण्डारी वरिष्ठ नेता चयन गर्ने प्रस्ताव पेश भएको छ। भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा राख्ने गरी वरिष्ठ नेता बनाउन लागि बताइएको छ। पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस भइरहेका बेला पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको माथिल्लो निकायमा समावेश गरिएको हो। एमालेको विधानमा वरिष्ठ नेताको प्रावधान भने छैन। गत भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ नेताको पद समेत खारेज गरेको थियो। जेठमा भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता फुकुवा गरेका थिए। त्यसपछि एमाले उनको पुरानै सदस्यतालाई नवीकरण गरेको थियो। यसैबीच एमाले स्थायी कमिटिमा 7 जनालाई मनोनित गरेको छ। ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप केवाली, काशीनाथ दवाड़ी, देवराज खिमिरे, विश्वमाया तुम्बा हाम्फेलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको हो।
0: यसअघि प्रसारित समाचारमा शिवमाया तुम्बा हाम्फेलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको हुनुपर्नेमा अन्यथा भएकाले सोचाइएको छ। अब बाँकी प्रसंग। मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ। निरन्तरको वर्षाको प्रभाव नेपालमा कस्तो पर्न सक्छ अनि बदलिएको यो मौसमी प्रणाली कति शक्तिशाली हो, यी र यस्तै विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली सिंह कान्तिपुर कर्मी पुष्पा केसीले गरेको कुराकानीको सम्पादित अंश अब प्रस्तुत गर्दैछौं।
2: यो डिप डिप्रेसनमा गइसक्यो। अब योभन्दा थप साइक्लोन अथवा चक्रवातमा जाने सम्भावना छैन, किनभने यो चाहिँ जमिनको क्षेत्रमा प्रवेश गरिसक्यो। जमिनको क्षेत्रमा प्रवेश गरे पछाडि यो चाहिँ यसले थप शक्ति अब आर्जन गर्दैन, त्यस कारणले यो डिप डिप्रेसनको स्टेजमै यो लिमिट भयो, पहिलो कुरा। दोस्रो कुरा, जहाँसम्म यसको प्रभावको कुरा छ, यसको प्रभाव स्वरूप नेपालको हामीले आज बिहान मात्रै बुलेटिन प्रकाशन गरेका छौं, त्यसमा मुख्यत बाढ़ी, आकस्मिक बाढ़ी र डुबानको प्रभावको रूपमा हेर्दाखेरि अहिले चाहिँ डुबान हुन सक्ने, बाढ़ी जान सक्ने नदीहरू हामीले लिस्ट गरेका छौं। त्यसमा नारायणी नदी परेको छ। नारायणी नदीको पनि मुख्यत कालीगण्डकी, बढ़ीघाट, गुल्मी भयो भने त्यो क्षेत्रमा चाहिँ ठूलै बाढ़ी जान सक्ने सम्भावना छ भोलि र पर्सी। त्यस्तै दोस्रो बाढ़ी जान सक्ने क्षेत्र रूपन्देहीबाट तिनाउ, कपिलवस्तु भएर बहने बाणगंगा, त्यसँग सँगै रहेका अन्य नदी जलाधारहरू, पश्चिम राप्ती जो दाङ र बाँके भएर बहन्छ, बबई दाङ र बर्दिया भएर बहन्छ, यी सबै नदीहरूमा बाढ़ी चाहिँ खतराको तहसम्म पुग्ने पूर्वानुमान गरिएको छ। भने कर्णाली जलाधारको कुरा गर्दा फेरी नदी र कर्णाली नदीमा मात्रै बाढ़ीको जोखिम छ, पश्चिम सेती र महाकालीमा कम जोखिम देखिएको छ।
3: यसमा ठूलो भेला आउन सक्ने बाढ़ीको जोखिम मात्रै छ कि लेदो सहितको आउने सम्भावना पनि हुन्छ कि?
2: अब यो सम्भावना दुवै रहन्छ। हामीले बाढ़ीलाई पनि दुई किसिमले बुझ्छौं। पहिलो भनेको रिभराइन फ्लड भन्छौं, ठूला नदीहरूमा बाढ़ी जान्छ कि जाँदैन भन्ने। ठूला नदीहरूमा बाढ़ी जाने सम्भावना छ, तर अति ठूलो बाढ़ी होइन, मध्यमसम्म, अर्थात बाढ़ी खतराको तहसम्म पुग्न सक्छ अथवा थोरै पार हुन सक्छ। त्यसले नदी छेउछाउका क्षेत्रहरू डुबानमा पर्न सक्छन्, तर ठूलो क्षेत्र डुबानमा पर्ने देखिँदैन। तर आकस्मिक बाढ़ी दोस्रो जुन किसिम छ, आकस्मिक बाढ़ीको सम्भावना अति उच्च छ। आकस्मिक बाढ़ी भनेर हामी ससाना खोलाहरूमा जान सक्ने, एक्कासी जान सक्ने, लेदो सहित जान सक्ने बाढ़ीलाई बुझ्छौं। लेदो जानको लागि पहिरोहरू खस्नुपर्छ अथवा नदीले ब्याङ्कहरू, नदीको कटान जुन ब्याङ्क हुन्छ त्यसलाई कटान गर्नुपर्ने हुन्छ। त्यो सम्भावना चाहिँ मुख्यत लुम्बिनी प्रदेश, पहाड़ी क्षेत्र, चुरेको क्षेत्र, गण्डकी प्रदेशको पश्चिमी क्षेत्र, मुख्यत पोखरा आसपास र स्याङ्जा, म्याग्दी, गुल्मी लगायतको क्षेत्र, र कर्णाली प्रदेशको कुरा गर्दाखेरि रूकुम, रोल्पा, दाङ, सल्यान, सुर्खेत, दैलेखसम्मको क्षेत्रमा चाहिँ बढ़ी जोखिम देखिएको छ आकस्मिक बाढ़ी र लेदो सहितको भाव जान सक्ने। त्यसकारण त्यो क्षेत्रमा चाहिँ हामीले आज नै अपील गरिसकेको अवस्था छ कि नदीको छेउछाउ अति उच्च सतर्कतामा बसौं। यदि नदीको नजिकै छौं, विगतमा पनि बाढ़ीहरूले प्रभाव पारेको अनुभव छ भने त्यहाँका बासिन्दाहरू चाहिँ सुरक्षित ठाउँमा पनि गएर बसौं।
0: यसैबीच चितवनको नारायणगढ़ मुगलिन सड़क खण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनलाई निरन्तर वर्षा र बाढ़ी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिन सड़क खण्डमा रातिको समयमा सम्पूर्ण सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो। आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो।
1: भारी वर्षाले जोखिम बढ़ने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान तथा मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ सल्यानको कालीमाती सुर्खेत सड़क भोलि बिहान 6 बजेसम्म यातायात सेवा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशन गरी राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान र मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ कालीमाती सुर्खेत सड़क रातीको समयमा यातायात बन्द गरेको हो। यसैबीच काठमाडौँ जोड्ने छोटो दूरीको कान्ति लोकपथ पहिरोका कारण अवरूद्ध भएको छ। निरन्तर रूपमा वर्षा भएपछि ललितपुरको बागमती गाउँपालिका 3 स्थित कालचे माल्टामा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएपछि हेटौडाबाट काठमाडौँ जाने सवारीलाई चौगडाँडा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए।
0: यसैबीच अत्यधिक वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क खण्डको भोटखोला क्षेत्रको हुङ क्षेत्रमा ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। करिब 700 मिटर सड़क खण्डमा ठाउँ ठाउँमा पहिरो गएपछि सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको उत्तर दक्षिण कोशी सड़क आयोजनाका प्रमुख रामबहादुर गुरूङले जानकारी दिए। उनका अनुसार पहिरोका कारण सड़कमा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सड़क खुलाउने प्रयासका लागि आवश्यक तयारी भइरहे पनि निरन्तरको वर्षाका कारण तत्कालै काम अघि बढ़ाउन कठिनाई भइरहेको उनले बताए।
1: यसैबीच निरन्तरको वर्षाका कारण बाढ़ी आउँदा तमोर करिडोर अवरूद्ध भएको छ। बुधबार साँझदेखि भइरहेको वर्षाका कारण आएको बाढ़ीले धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा पानीको सतह बढ़ेसँगै यो सड़क अवरूद्ध भएको हो। नावा खोलामा बिहिबार बिहानैदेखि पानीको वहाव उच्च भएको थियो, जसकारण पाँचथर र तापलेजुङ तर्फबाट धरान र विराटनगर तथा त्यसतर्फबाट यो सड़क भएर पाँच थर तापलेजुङका लागि हिँडेका सवारी र ढुवानी साधन बाटोमै रोकिएका छन्। सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँच थर र तापलेजुङलाई जोड्ने द्रुत मार्गका रूपमा स्थापित यो सड़क खण्डको नावा खोला सहित विभिन्न स्थानमा पुल नहुँदा बाढ़ी आउनसाथ अवरूद्ध हुने गर्दछ।
0: यसैबीच भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न जिल्लामा बाढ़ी पहिरो डुबानबाट जोगिन उच्च सतर्कता अप्नाउन आग्रह गरेका छन्। भक्तपुरमा सशस्त्र प्रहरीले मनोहरा र हनुमन्ते खोला किनारका बासिन्दालाई माइकिङ मार्फत सतर्क रहन आग्रह गरेको छ। यस्तै काभ्रे इलाम धनकुटा र दाङमा पनि जोखिमयुक्त सड़कमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पाल्पामा वर्षाका कारण केही स्थानमा विद्युत अवरूद्ध हुनुका साथै ग्रामीण सड़कमा पहिरो गएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एकतर्फ यातायात सञ्चालन भइरहेको छ। यस्तै गोर्खामा पनि नदी तथा खोलाको वहाव बढ्ने बाढ़ी पहिरो र डुबानको जोखिम रहेकाले सुरक्षित स्थानमा जान भनिएको छ। मकवानपुरको कुलेखानी जलाशय क्षेत्रमा साइरन जडान गरिएको छ भने बर्दियामा नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। यसैबीच संखुवा सभाको हुङहुङमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। रूपन्देहीमा तिनाउ दानव र रोहिणी नदी तटीय क्षेत्रमा खोज उद्धार राहतको तयारी गरिरहेको छ।
1: यसैबीच नियमित वर्षा हुन थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त क्षेत्र र विद्यालयमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बालबालिका तथा भौतिक सम्पत्तिमा हुन सक्ने क्षति न्यूनीकरणका लागि निगरानी बढ़ाइएको महानगरले जनाएको छ। यस्तै भारी वर्षाको पूर्वानुमान पछि काभ्रेको बनेपा बेथानचोक मण्डनदेवपुर र रोसीका सबै विद्यालय आज र भोलि बन्द गरिएका छन्। सल्यानका शारदा र बागेचौरका सबै विद्यालय पनि दुई दिन बन्द गरिएका छन्। यस्तै मकवानपुरका राक्सीराङ इन्द्र सरोवर मनोहरी र थाहा नगरपालिकामा पनि विद्यालय बन्द गरिएको छ। गुल्मीका इस्मा कालीगण्डकी र मदानेमा दुई दिन शैक्षिक संस्था बन्द छन्। खोटाङका सबै 10 स्थानीय तहले पनि एकदेखि दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।
0: नेपाली महिला कबड्डी टोलीले 20 एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने पक्का भएको छ। जापानको नागोयामा जारी प्रतियोगितामा आज श्रीलंकालाई 34-24 स्कोरमा पराजित गरेसँगै नेपाल सेमी फाइनल पुगेको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ, त्यसैले नेपालले कम्तीमा काश्य पदक जित्ने पक्का भएको हो। मानमती विष्टको कप्तानमा रहेको नेपालले जित हासिल गरेको हो। जितपछि कप्तान विष्टले भनिन्,
4: फिलिङ चाहिँ एकदम गुड छ, किनकि हामीले अब त्यही अनुसार हामीले मेहनत पनि धेरै गरेको छौँ। राखेपछि हाम्रो नेपाल सरकारले पनि हाम्रोमा 2 इयर्स पुरा हामीलाई दिएको थियो ध्यान, या हामीलाई पुरै फेसिलिटी दिएर धेरै हामीप्रति फोकस बढी गरेको छ। इन्टरनेसनल टुर्नामेन्टहरूमा पनि हामीलाई धेरैभन्दा धेरै उसमा पार्टिसिपेट गराएको थियो र त्यसको हामीलाई अहिले प्लस पोइन्ट भएर अहिले हामी यो सेमी फाइनल प्रवेश गर्ने मौका पायौँ। र अर्को कुरा, हाम्रो कबड्डी सङ्घले चाहिँ हामीलाई यति धेरै विश्वास भरोसा पुरै लगानी लगाउनु भएको थियो, त्यसको चाहिँ परिणाम यो हो जस्तो लाग्छ मलाई चाहिँ एज अ क्याप्टेनको भन्नुपर्दा। अनि हाम्रो कोचहरू एकदम बेस्ट, यति धेरै मोटिभेट गर्नुहुन्छ कि हाम्रो म्याम हुनुहुन्छ जो अगाडिको पनि हामीलाई हाम्रो मेडलिस्ट अहिले पनि, अनि एकदम हामीलाई जहिले पनि कहिले निराश नबनाउने, जस्तो कि हाम्रो म्याट नभए पनि के भयो त चेलीहरू, कि म्याट नहुँदा पहिला हामीले ल्याएको होइन र मेडल भनेर यसरी मोटिभेट गर्नुहुन्थ्यो। र अब जति पहिला पनि मेडल ल्याउँदा हाम्रो हलको त त्यति राम्रो व्यवस्था भएको थिएन, अहिले पनि भएको थिएन, तर पनि हामीले चाहिँ त्यो चिजमा हामी अल्झिनु हुँदैन, अड्किनु हुँदैन, रोकिनु हुँदैन, हामीले चाहिँ गर्नै पर्छ। हामीले चाहिँ आफ्नो मेडललाई सेप राख्नुपर्छ, र त्यो सेप मात्र होइन कि अब चाहिँ हामी चाहिँ हामी यो स्तरलाई अलि अप गर्ने चाहिँ हाम्रो चाहिँ यो मौका हो भन्ने हामीले भनेर चाहिँ हामी हिँडेको छौँ। हामी यसमै चाहिँ सेटिस्फाइड छैनौँ, अझै हामी सेमी फाइनल छ, सेमी फाइनल हामीले जसरी पनि ठुलो दिवार छ, अब आउने गेमलाई चाहिँ अब इन्डियासँग छ, टप छ, तर हामी पनि कमजोर छैनौँ, आत्मविश्वास छ र फुल कोसिस गर्नेछौँ, हामी आफ्नो बेस्ट खेल्नेछौँ। अब गेम हो, हार जित हुन्छ, त्यसलाई स्वीकार्नुपर्छ, तर हामी खाली हात चाहिँ जाँदैनौँ। आज चाहिँ म चाहिँ एक मात्र म भन्दिनँ, मेरो 7 बहिनी र बाहिर बसेको 5 बहिनी र मेरो 2 कोच एउटा म्यानेजर, म सबैप्रति चाहिँ प्रभावित छु। स्पेसल चाहिँ छैन यसमा, किनकि मलाई लाग्छ जब कोर्टमा 7 इन हुन्छ नि तब के हुन्छ भने एउटा छुट्टै, आज एकजना यो टप खेल्यो भन्ने चाहिँ छैन, आज सबले 7-7 टप खेलेछ, डिफेन्सले डिफेन्स टप खेलेछ, रेडरले रेडर टप खेलेछ, अलराउन्डरले अलराउन्डर टप खेलेछ, र गुरुहरूले हामीलाई सिकाउने र हामीलाई रणनीतिहरू बताउनेमा गुरुहरूको भूमिका पनि टप छ। जयन्तीको पर्फर्मेन्स हेर्नु पर्दाखेरि ऊ पहिल्यैदेखि नै राम्रो प्लेयर हो, एकदम राम्रो हो, रविना पनि एकदम राम्रो, जयन्तीले चाहिँ आज धेरै राम्रो प्लेयर भन्न चाहन्छु म। हामी जित्ने नै भन्छ, हाम्रो हार त हामी कति पनि स्वीकार थिएन, हामीले हार र यो अहिले एक्साइटेड आएको हाम्रो सायद 1 महिना अगाडि हो, त्यहाँदेखि नै हाम्रो मेन्टालिटी के थियो भने चाहिँ हामी हाम्रो पोलमा पोल फर्स्ट या सेकेन्ड भएर जानै पर्छ, हामी चाहिँ तल पर्नु हुँदैन भन्ने चाहिँ त्यो त्यही अनुसार हामीले प्र्याक्टिस पनि गरेको छ। हामीले 2 मन्थ हामीले कन्टिन्यू गेमको सिचुएसनमा गेम ट्रेनिङ गरेको छ, हामीले ट्रेनिङ कम गरे होला, गेमको सिचुएसनमा हामीले बढी खेलेको थियौँ, त्यसैले हामी थाइल्यान्डसँग धेरै लुज हुँदा पनि हामीले कम ब्याक गरेको त्यो अनुसारले हो क्या। हामीले रणनीति चाहिँ उनीहरूको लागि बनाएको थियौँ, तर उनीहरूले पनि त अपोनेन्टले पनि त हाम्रो लागि रणनीति त बनाउँछ नि त, अब कुन सक्सेस हुन्छ र कुन फेल हुन्छ भनेको। अब आज चाहिँ हाम्रो रेडर त्यति चलेन, डिफेन्स चाहिँ राम्रो चल्यो, तर त्यो दिन चाहिँ रेडर चलेको थियो, डिफेन्स चाहिँ कम चलेको छ, आज हाम्रो रेडरको चाहिँ रणनीति चाहिँ अलिक कम फेल हुन पुग्यो भने चाहिँ हाम्रो डिफेन्सको रणनीति चाहिँ सक्सेस हुन पुग्यो भने।
0: सन् 2023 चेनको हाङझाउमा भएको पछिल्लो एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। आजको जितपछि राष्ट्रिय टोलीकी मुख्य प्रशिक्षक पार्वती राईले भनिन्,
5: रणनीति त हामीले बनाएको थियौँ, बनाउनुपर्छ पनि, कस्तो पनि अपोर्डियन हिस्सा थियो भन्दा अगाडि पनि, अगाडि त हाम्रो अघि पनि मेरो क्याप्टेनले भन्यो, योभन्दा अगाडि पनि हामी इन्टरनेसनल गेमहरू पार्टिसिपेट भएको थियो, त्यो पार्टिसिपेट हुने क्रममा चाहिँ हामी कुन कन्ट्रीको खेलाडी कुन पोजिसनमा खेल्छ र कुन टाइपले खेल्छ भन्ने कुरो हामीले अलिकति थाहा पनि पत्ता पनि पाइसकेको हुनाले हामीलाई अलिक सजिलो पनि भयो। र हामीले योभन्दा अगाडिको म्याच पनि हामी आएर एकदम गहिरो रूपले हेरेको थियौँ, कुन खेलाडीले कसरी खेल्ने, डिफेन्स खेल्ने कि अथवा अपोजिट खेल्ने, कुन खेलाडी कसरी आउँछ भन्ने कुरो, र हामीले त्यसमा कसरी खेल्नुपर्छ भन्ने कुरो चाहिँ हामीले चाहिँ खेलाडी व्यक्तिगत खेलाडीमा हामीले वाच गरेको, त्यसरी पनि हामीले आज सजिलो भयो। आज त हामी स्योरली जस्तो भएर घमण्ड गर्छ जगाले बोल्दाखेरि, जितेर घमण्ड गरेर बोलेर बोले भन्दा, तर हामी जित्छौँ, योभन्दा अगाडि पनि श्रीलङ्काको गेम देखेको, श्रीलङ्कासँग खेलेको पनि हो, त्यसैले पनि हामीले अलिक सजिलो पनि भयो, र यो 7 गेममा पनि हामी भेट पनि भइरहने कुरा, र अस्तिको वर्ल्ड कप च्याम्पियनसिपमा पनि खेलेको हुनाले यो टिमसँग खेलेर अहिले जति खेलाडी इन्टरनेसनल गेममा पार्टिसिपेट गरायो नि गभर्मेन्टले अथवा कबड्डी एसोसिएसनले, त्यति नै एक्सपिरियन्स बढ्दै जान्छ, र प्रत्येक खेलाडीको उसको खुबी थाहा हुन्छ, त्यो खुबी थाहा भइसकेपछि हामी त्यही रणनीति तयार गरेर खेल्छौँ। प्रत्येक खेलाडीको छुट्टा छुट्टै रणनीति हुन्छ, डिफेन्डरको हामीसँग अपोनेन्टको, र हामीले त्यो छिटो, र हाम्रो कोर्ट खाली हुनुहुन लाग्दाखेरि कस्तो, हामी केही रणनीति अप्नायौँ, किन हामीसँग रेडर मात्रै थियो, उताको त डिफेन्डर हुनु पर्यो, हामीले रेडरलाई यता बाहिर निकालेर अर्को डिफेन्डरभित्र हालेर अनि फेरि अर्को सब्स्टिट्युटमा हामीले रेडरलाई पठाएर हामीले चाहिँ अगाडि बढ्छ। मेरो यो खेलकुदको जीवनशैलीमा एकदम अन्त अन्तमा पनि हो अहिले होइन, मेरो अब जब, त्यसैले एकदम जीवनको अन्तरालमा एउटा ऐतिहासिक पदक नै प्राप्त गरिएको छ, यो मेरो मात्रै मेरो सम्पूर्ण देशवासीको, यहाँहरू सबैको र मेरो सम्पूर्ण खेलाडीको तर्फबाट पनि हो। र योभन्दा अगाडि 1980 चाइनामा पनि म नै थिएँ चिफ कोच, साथै टिमको कोच पनि, र अहिले यो टर्टिस एसियन जापानमा पनि म नै छु. त्यो हुनाले पनि नानीहरूलाई के भयो भने कोचलाई चिन्न पनि त्यति गाह्रो भएन, मैले प्लेयरलाई चिन्न पनि त्यति गाह्रो भएन. कसरी मैले मेन्टल्ली ट्रिटमेन्ट कसरी गरेको थिएँ पहिले र यिनको आनी बानी के छ भन्ने कुरो त मैले पनि पढेको छु. खेलाडीको त 6 खेलाडी त 19 एसियनकै अहिले सेटमै छ र अरू पनि खेलाडी इन्टरनेसनल खेलेकै खेलाडीहरू छन् र मैले नानीहरूको माइन्ड मेकअप गराउनु कसरी मैले गरेको थिएँ, ट्रिट गरेको थिएँ र कसरी गर्नुपर्छ भन्ने कुरो पनि मैले पत्ता लागेको हुनाले र उनले पनि मलाई नजिकबाट चिनेको हुनाले हामी एकदम राम्रो मासिक सम्बन्ध भएर गऱ्यौँ र ट्रेनिङ त्यही टाइपले गऱ्यौँ. त्यसैले पनि यो मेरो जीवनको एकदम गौरवशाली एकदम समय हो. यो अहिलेको पदक त हाम्रो इतिहासमै एकदमै ब्याक टु ब्याक भयो, फेरि एकदम नजिकमा ब्याक टु ब्याकमा यो मेडल पदक लागेको छ. अहिले सकिएको छैन नि, फेरि हाम्रो अझै खेल्नु बाँकी छ. हामी सकिएकै छैन अझै, सके जस्तो गरे पनि बोल्दैछु म होइन, सकिएको छैन अझै पनि. हामी प्रवेश अगाडि नै छौँ, अझै प्रवेश गरेकै छौँ, हामी खेल्ने बाँकी छ र हामीले यो अहिलेको अहिलेको पदक ल्याएको एकदमै मैले भने नि अहिले ऐतिहासिक पदक त टच भइसक्छ तर अझै पनि खेल्न बाँकी छ. यो टिम गेम हुनाले हाम्रो कस्तो हुन्छ भने आफ्नो आफ्नो पोजिसन हुन्छ र आफ्नो जर्सी नम्बर हुन्छ. कुन पोजिसनबाट खेल्ने, कुन जर्सी नम्बरको खेलाडी कस्तो तरिकाले खेल्छ, त्यसले कसरी डिफेन्स गर्ने अथवा हामी रेडमा जाँदा कसरी गर्ने, कुन कर्नरबाट हान्ने, कुन पोजिसनमा हान्ने भन्ने कुरो हामी बनाइरहेको छौँ. हामी त कोर्टमा पनि हामी सुत्नुभन्दा बढी भिडियो हेर्छौँ, अगाडि अगाडिको गेमहरू पनि र अहिलेको खेलाडीको अहिलेको गेमहरू पनि, यो अस्ति भएको गेमहरू पनि एकदम भिडियोमा हेरेर एनालाइसिस गरेर अघि पनि हामी 1.5 घन्टा सबै कोठामा 12 खेलाडी 2 कोच म्यानेजर हामी बसेर सल्लाह गरेर एकदम त्यहाँ खेल्ने जत्तिकै भएर एकदम मनोबल बढाएर आयौँ. हामी चाहिँ यो गेम खेल्नु मात्रै होइन नि, त्यो टिमको पहिले पहिलेको भिजुअलहरूको स्टडी गर्छौँ हामी.
0: नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई 46-43 स्कोरले पराजित गरेको थियो भने चाइनिज ताइपेलाई 37-18 स्कोरमा पराजित गरेको थियो. श्रीलंका पहिलो दुई खेलमा थाइल्याण्डसँग 40-28 र चाइनिज ताइपेसँग 37-18 पराजित भएको थियो. महिला टोलीले भोलि सेमी फाइनलमा भारतको सामना गर्नेछ.
6: ओहो जेठा, बजार हिँड कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका.
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि.
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु.
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छाप जस्ता पाता नै किन्ने नि लाटा.
7: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ.
7: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका.
9: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भागीदारीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक संशोधन सहित पारित गर्ने निर्णय गरेको छ। समितिको बैठकले सांसदका सुझाव र संशोधनका आधारमा विधेयक पारित गरेको हो। समितिका सचिव दशरथ धमलाका अनुसार अब पारित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ। विधेयकले गम्भीर अपराधको न्याय निरूपणका लागि विश्वसनीय परीक्षण तथा अपराध अनुसन्धानको व्यवस्था गर्नेछ। प्रविधिमा आधारित अपराध बढ़दै गएकाले जैविक र भौतिक सँगै डिजिटल अपराधको परीक्षण तथा अनुसन्धानलाई पनि समेट्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। समितिले नमूना परीक्षणमा हुने ढिलाई अन्त्य गर्न आवश्यक जनशक्ति र अत्याधुनिक प्रयोगशालाको व्यवस्था कानूनमै सुनिश्चित गर्नुपर्ने विषयमा समेत छलफल गरेको छ।
2: कर्णालीले प्रदेशका झण्डै 30% बाल बालिका शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास र सूचना संचार मध्ये 3 वा सोभन्दा बढ़ी आधारभूत आयामबाट वञ्चित भएका छन्। प्रदेशमा सूचना तथा संचारको पहुँच, घोषणा र पहुँच, पोषण र सुरक्षित आवास प्रमुख चुनौतीका रूपमा देखिएका छन् भने शिक्षा क्षेत्रमा वञ्चितीकरण न्यून अवस्थामा छ। थप जानकारी सहित सुर्खेतबाट ज्योति कटवालको रिपोर्ट।
3: कर्णाली प्रदेशका 29.9% बाल बालिका एकैपटक 3 वा सोभन्दा बढ़ी आधारभूत आवश्यकता तथा सेवाका क्षेत्रमा वञ्चित रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहकार्यमा सार्वजनिक गरिएको नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल 2026 अनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकांक 0.141 रहेको छ। अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास तथा सूचना संचार गरी 7 आयाम समेटिएका छन्। कर्णालीमा सूचना तथा संचारमा पहुँचको अभाव सबैभन्दा बढ़ी 53.8% छ। पोषणमा 53.6%, स्वास्थ्यमा 25.4% र सुरक्षित तथा पर्याप्त आवासमा 27.6% बाल बालिका वञ्चित छन्। शिक्षा क्षेत्रमा भने वञ्चितीकरण 0.3% रहेको छ। राष्ट्रिय स्तरमा 0-17 वर्षका 21.4% बाल बालिका 3 वा सोभन्दा बढ़ी आयाममा वञ्चित छन्। समग्रमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास र सूचना संचारका विभिन्न सूचकमा बाल बालिकाले भोगिरहेको अभावलाई एकीकृत रूपमा मापन गरिएको हो। अध्ययनका लागि नेपाल बहुसूचक सर्वेक्षणको सन् 2014, 2019 र 2024-25 का तथ्याङ्क प्रयोग गरिएको छ। समयक्रममा स्वास्थ्य र पोषणको संयुक्त वञ्चितीकरणमा उल्लेख सुधार देखिएको छ। सन् 2014 37.4% बाल बालिका स्वास्थ्य तथा पोषण दुवैमा वञ्चित रहेकोमा 2024-25 यो दर 9% झरेको छ। आवास र सूचना संचारको संयुक्त वञ्चितीकरण भने 2014 34%बाट 2024-25 35.2% पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख लक्ष्मी बस्नेतले नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण मापन गर्न पहिलो पटक गरिएको अध्ययन भएकाले यसलाई आगामी अध्ययनको आधार बनाउनु पर्ने बताइन्। नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरणको विषयमा यो पहिलो प्रयास हो। उनले भनिन्, पहिलो पटक गरिएका काममा केही कमी कमजोरी हुन सक्छन्, त्यसलाई आधार मानेर आगामी दिनमा अध्ययनलाई थप परिष्कृत गर्दै लैजानुपर्छ। युनिसेफले विकास गरेको बाल अधिकारमा आधारित बहुआयामिक वञ्चितीकरण विश्लेषणको विधि प्रयोग गरिएको बताउँदै उनले विश्वव्यापी सन्दर्भमा विकास भएको विधिलाई नेपालको सामाजिक, सांस्कृतिक तथा स्थानीय सन्दर्भ अनुकूल थप परिष्कृत गर्नुपर्ने बताइन्। पर्याप्त तथ्याङ्कलाई सरकारका नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोग गर्दै बाल बालिकाका विभिन्न अभावलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अर्यालले प्रदेशको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर देखिएकाले आगामी नीति तथा योजना निर्माणमा अनुसारमा अध्ययनका तथ्याङ्कलाई आधार बनाउनु पर्ने बताइन्। कर्णालीको प्रमुख चुनौती भौगोलिक विकटता भए पनि शिक्षा, स्वास्थ्य, आवास लगायत क्षेत्रमा भएको लगानी अनुसार अपेक्षित नतिजा आउन नसकेको उनले बताइन्। सूचकहरूलाई नियमित अध्यावधि गर्दै नेपालको सामाजिक परिवेश अनुकूल अध्ययनलाई थप परिष्कृत गर्नुपर्ने उनको भनाइ थियो। नैतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकायाले कर्णालीमा आवास, पोषण र सूचना संचारको अवस्थालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। अध्ययनले अति विपन्न ग्रामीण तथा पछाडि परेका समुदायलाई प्राथमिकता दिँदै बाल पोषण, मातृ शिक्षा, सामाजिक सुरक्षा, बाल अनुदान तथा शिक्षा स्वास्थ्य सेवाको पहुँचमा सुधार गर्न सुझाव दिएको छ। रेडियो कान्तिपुरका लागि सुर्खेत सहकर्मी ज्योति कटुवालको साथमा दीपशिखा रेग्मी।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको फालो।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
6: ओहो जेठा, बजार हिँड कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, हुला सस्ता पाता किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
7: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
8: हुलास भए अरू किन खोज्ने?
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसङ्ग।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल,
3: सम्पर्क नम्बर 9813655553
4: र 9843218049।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: त्यस्तो के कुरा थियो? कुन
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको?
6: त
5: साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित विचार चेलोस खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन विचार चेलोसमा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946000
15: र 9819327075।
16: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9852061580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सम्खुवा सभा।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ़ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउनमा रोक। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि। कांग्रेस दुई हुने बाटोमा कांग्रेस संस्थापन उत्तरपक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।
3: 15 गते असोज अधिवेशन शुरू हुने गर्छ। मंगिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
0: र बीसौं एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश। अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: काठमाण्ड उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाण्डुमुखी बनाउँदै ल्याइयो र काठमाण्डु आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
5: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैजसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
2: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
5: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
1: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो. पर्वतारोहणको याम भएको कारणले गर्दाखेरि चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ. त्यसै भएर हामीले चाहिँ यो रातो रंगको चेतावनी पनि दिएको छौं. रातो रंगको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सन नै गर्नुपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौं. अन्य भूभागमा चाहिँ रातो रंगको चेतावनी हामीले दिएका छैनौं भनेको सतर्क हुनुपर्ने सिस्टमको चेतावनी दिएका छौं, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौं. र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं. ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ. विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन् जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ. त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ. अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान हुन
6: सक्छ.
1: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
6: डुबान
1: समस्या हुन सक्ने सम्भावना देखिन्छ. तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ. ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ.
5: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ. संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो. नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ. महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसायी समेत सम्पर्कविहीन भएका छन्. भोटेपछि बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो. ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ. सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए. चण्डी 50 घरदूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ. नेपाली कांग्रेस संस्थापक हितर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ. निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो. रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन. समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो. कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
3: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा, उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विभिन्न पुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ. त्यसो हुनाले हामीले 15 असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ. मंसिर 21-22 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ.
5: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
0: सन्तोषी रावल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
6: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चुरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
12: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक पाथनीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
11: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
6: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरू चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
11: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभीमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल।
13: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारी सम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समन्वित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा, तनहु र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ।
11: तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
14: सांसदका अभिव्यक्तिहरू
15: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
14: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन्, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
0: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
15: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
16: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
16: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
17: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
14: धन्यवाद।
16: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर 2?
14: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79, म सांसद छँदै थिएँ र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चैकेबन्धारीमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चित गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्ट शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
16: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ।
14: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
16: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ के छ?
14: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
16: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
14: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
16: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
14: छलफल सम्वाद त्यति भएको छैन। म जिति
16: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
14: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
16: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिज्यू?
14: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
16: बानेश्वरमा
14: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
16: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ धेरै सुविधा बन्नै होला,
14: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
16: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
14: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
18: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
14: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
18: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
14: मैले थोरै पाएको छु,
18: संख्यात्मक रूपमा
14: लगभग त्यही 10-12 जना।
18: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
14: त्यस्तो छैन।
18: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
14: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
18: एआई
14: च्याटजीपीटीलाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
18: तपाईँले त कतिको चलाउनुहुन्छ?
14: मैले चलाउनु, मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
18: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
14: होइन,
18: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
14: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्तापक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियता प्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
18: त्यस्ता सांसदहरूसँग सम्वाद गरौं, भेटघाट अलिकति
14: हाम्रो कुरा
18: गरौं जस्तो
14: केही अब कुराकानी हुन्छ, के छ यस्तावती भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन इतरपक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टू रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
7: र 029 5 90 155।
8: More style, more design. Total Tailors.
9: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
14: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्स
17: एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
17: बाङ्गोटिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422667।
18: नमस्कार है वडा अध्यक्षज्यू।
19: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
18: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
19: त्यस्तो के कुरा थियो कुन्नी?
18: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
19: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानुहोला।
18: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
20: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
21: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
22: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
24: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
9: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
9: सम्पर्क 0294040 र 98040458027।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
25: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोथ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180950।
0: This is Radio Sankhuasabha 95.5 MHz.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ, अन्य प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर बारनघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भन्ने जिल्ला प्रशासनले निर्णय गरेको छ। पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गरेको छ।
0: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनी कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गएरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातीको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
4: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेौपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एक्सिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत चाहिँ पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षातको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाई राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
0: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णभीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मेसिनहरू नै राखेका हौँ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिरहेको छ।
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट, त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
0: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागू कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरूवा भन्ने नाराका साथ घर घरमा बिरूवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरूवा रोपिरहेछ।
6: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2285 धुपी र किमोको बिरूवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक भेश बहादुर रावल।
8: 1930 बालबालिका दिएछौं भने अरू हामीले जम्मा जम्मी चाहिँ 2285 बिरूवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरूवाहरू रोप्ने, त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामी काम गरेका छौं।
6: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छन्, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, उखर, धुपी र किम्बुको बिरूवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स, एआई को नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: चिसो झरना हेरी के गर्नु जब कि मन प्यास छ यो रम
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz
1: रेडियो एनआरएन 99.1

0: आज विक्रम सम्बत 2073 साल असोज 9 गते शुक्रबार भाद्र शुक्ल चतुर्दशी इन्द्र जात्रा 25 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: देशैभर रेड अलर्ट, निरन्तर भारी वर्षा। प्रधानमन्त्री बालिनले राष्ट्रसंघमा सम्बोधन गर्दै 11 वर्षपछि विद्या भण्डारी फेरि एमालेको नेता, बाढ़ीमा बेपत्तालाई मृतक सरह बीमा भुक्तानी गर्ने तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाढ़ी प्रभावित नेपालीको सहयोगका लागि छलकिएको

0: अमेरिकी प्रेम शीर्षकको शुभ समाचार।
1: अमेरिकाको कोरोराडो राज्यको दक्षिण पश्चिमी भागमा अवस्थित सानो शहर डुराङ्गो डेनभर डाउनटाउनबाट झण्डै 542 किलोमिटर दूरीमा रहेको त्यही शहरको मध्यभागमा रहेको हिमालयन किचन रेस्टुरेन्टमा सोमबार बिहान थेगिन सक्नु भीड़ थियो। सोमबार प्राय बन्द रहने हिमालयन किचन यसपटक भने लन्चका लागि खुल्ला गरिएको थियो, त्यो पनि 4 घण्टाका लागि। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म विद्यालय हिमालयन किचनले कोविड पछि बन्द गरेको बुफे लन्चमा सहभागी हुन पूरै डुराङ्गो उर्लिए झै लाग्थ्यो। सप्ताहन्तको विदापछिको पहिलो दिन काममा व्यस्त रहने समय, डुराङ्गो शहरका बासिन्दा भने कामलाई थाती राखेर सोमबार बिहानैदेखि हिमालयन किचनमा लामबद्ध थिए। एनिमस नदीको किनारको शान्त डुराङ्गोको त्यो भीड़ भोकले उर्लिएको भीड़ थिएन, त्यो भीड़ उर्लिएको थियो हिमाली सुनामीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि। उनीहरूको सेवामा खटिएका थिए हिमालयन किचनका मालिक कर्मा टी भोटिया र उहाँकी पत्नी ज्यामु सहित कर्मचारीहरू। लन्च कार्यक्रम भोटिया दम्पतिको नामबाट खोलिएको गैर नाफामूलक संस्था कर्मा एण्ड ज्यामु फाउण्डेशनका तर्फबाट आयोजना गरिएको थियो। त्यो बुफे आयोजनाको उद्देश्य थियो भोटेकोशीको विनाशकारी बाढ़ीबाट प्रभावितको राहत र पुनस्थापनाका लागि सहयोग जुटाउनु। प्रति व्यक्ति बुफेको शुल्क तोकिएको थियो 30,000 र त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छी अनुसार सहयोग गर्नका लागि त्यहाँ क्यूआर कोड सँगै दान पेटिकाको व्यवस्था गरिएको थियो। 4 घण्टाको अवधिमा 400 भन्दा बढ़ी ग्राहक बुफेमा सहभागी थिए। उनीहरूले खादाको $30 मात्र भुक्तानी गरेनन्। फर्किने क्रममा $10 देखि $1,000 सहयोग गरे। ग्राहकहरूको अनपेक्षित संख्या देखेर दंग परेका भोटिया दम्पति त्यति बेला थप चकित भए जब उनीहरूबाट प्राप्त सहयोग गरेर भ्याए। 4 घण्टाको लन्चबाट $24,173 संकलन भएको थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
6: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टले देशैभर रेड अलर्ट, भीषण वर्षासँगै बाढ़ी र पहिरोको उच्च जोखिम शीर्षकमा खबर छापेको छ। बंगालको खाड़ी र अण्डमान सागर क्षेत्रमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको असरले बिहिबार बिहानदेखि नै भारी वर्षा भइरहेको छ। विगत 24 घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भएको हो। बिहिबार दिनभरि र राति समेत देशका अधिकांश भूभागमा सामान्यदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढ़ी पाल्पाको गलड्याङगढ़ीमा 155 मिलिमिटर वर्षा मापन गरिएको छ भने रूपन्देहीको भगवानपुरमा 153, कपिलवस्तु र अर्घाखाँचीमा 145, दाङको कोइलाबासमा 102 तथा तनहु र स्याङ्जामा करिब 100 मिलिमिटर वर्षा भएको छ। मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश तटपार गरी उत्तर पश्चिम सर्दै गरेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा भएको हो। यसैगरी लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै भागहरूमा भारी वर्षा भएको छ। मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सचित कर्माचार्यका अनुसार दिनभरिको मोडल हेर्दा आगामी 24 घण्टामा पनि पानीको प्रकृति यस्तै रहने देखिन्छ। राजमार्गमा आवागमनमा कडाई, सम्भावित बाढ़ी पहिरोको जोखिम घटाउन स्थानीय प्रशासनले पूर्व सावधानी अपनाउन सूचना जारी गरेका छन्। कास्की, दाङ, इलाम लगायतका जिल्लाहरूमा साँझदेखि बिहानसम्मका लागि रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। कान्ति लोकपथ पहिरोका कारण अवरूद्ध भइसकेको छ भने नारायणगढ़ मुगलिन सड़क खण्ड तथा अन्य पहाड़ी राजमार्गहरूमा अत्यावश्यक बाहेक यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।
1: वर्षा सम्बन्धी नै खबर, कान्तिपुरमा निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ भनेर समाचार लेखेको छ र जोखिम बढ़ेपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारी साधनमा रोक लगाइएको छ भने कृष्णभीरमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। कोशी नदीमा पानीको बहाव बढ़दै जाँदा ब्यारेजमा रेड अलर्ट लेखिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको पाल्पा बुटुवल सड़क खण्डमा पहिरोको जोखिम बढ़ेपछि रातिमा यात्रा गर्न रोक लगाएको छ। बिहिबार बेलुकी जिल्ला प्रशासन कार्यालय पाल्पाले विज्ञप्ति जारी गर्दै बेलुकी 7 बजेदेखि शुक्रबार बिहान अर्थात आज बिहान 5 बजेसम्म सिद्धार्थ राजमार्गमा यात्रा गर्न रोक लगाएको थियो। हाल मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा समेत निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म जति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागका द्वारा समेत जारी सूचना जारी गरिएकाले रातिमा यात्रा गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ भनेर कान्तिपुरमा समाचार छापिएको छ। त्यसै गरी निरन्तरको वर्षापछि कोशीमा पानीको बहाव बढ़ेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ।
0: विपदमा इको फेमिनिजमको बहस शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपालमा हिम पहिरो, हिमताल विस्फोट, अनियमित मनसून र बढ़दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ तर यसको प्रभाव लैंगिक रूपमा समान छैन। विपदको समयमा महिला बालिका सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन्। हिम पहिरो, भूक्षय, पानीका मुहान सुक्ने र जलवायुजन्य विपदले रसुवा लगायत ग्रामीण क्षेत्रका महिलाको श्रम, जोखिम र दैनिक बोझ बढ़ाएको छ। प्रकृतिको दोहन र महिलामाथिको सामाजिक आर्थिक उत्पीड़न एउटै संरचनागत समस्याका दुई पाटा भएकाले यसलाई इको फेमिनिजमको दृष्टिले बुझ्न आवश्यक छ।
1: त्यसै गरी धादिङको कृष्णभीरमा ठूलो ढुंगा सहितको पहिरो खसेको छ। लगातारको वर्षासँगै बिहिबार राति 10:30 बजेतिर सो क्षेत्रमा माथिबाट ठूला ढुंगा खस्दा कृष्णभीर सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। भोटेकोशी बाढ़ीका कारण भरिएपछि सड़क डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुंगा खसेको स्थानीय सुदीप गौलीले जानकारी दिएका छन्। कृष्णभीरमा पानी जमीनभित्र नछिरोस् भनेर मंगलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो। स्थानीय प्रशासनले सो सड़क खण्डमा राति 8 बजेदेखि बिहान 5 बजेसम्मका लागि सवारी साधनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण पनि अहिले पहिरो पन्छाउने काम शुरू भएको छैन। यसैबीच निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़ेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा बिहिबार साँझ 1,85,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 1,77,390 पानीको बहाव मापन गरिएको थियो। साँझ 8 बजेतिर 1,85,130 पानीको बहाव पुगेपछि खतराको संकेतका रूपमा रेड अलर्ट जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मेघराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार अहिले ब्यारेजमा 56 मध्ये 23 वटा ढोका खोलिएको छ। कान्तिपुर दैनिकमा छापिएको छ।
0: राष्ट्रसंघ महासभामा नेपालको बाढ़ी प्राथमिकतामा शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। नेपालमा गत महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना गरेको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ। नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्नो अवस्था प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हुने क्षति सम्बोधन गर्न न्यायोचित सहयोग, पर्याप्त वित्त तथा दीर्घकालीन साझेदारीको आवश्यकता औल्याइरहेको छ। लाङटाङ लिरूङ हिमश्रृंखला अन्तर्गत पर्ने भोटेकोशी नदीको उद्गम स्थलमा रहेको हिमचट्टान खस्दा चीनतर्फको लेन्दे खोला थुनिएको र पानीको अत्याधिक बहावपछि 81 बाँध फुट्दा भोटेकोशीमा बाढ़ी तथा पहिरो आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिमचट्टान खस्नु, हिमश्रृंखलाहरू पग्लिँदै जानु तथा हिमतालहरू फुट्ने अवस्था सिर्जना हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेको विषय फेरि एकपटक चर्चामा आएको छ। जलवायु परिवर्तनका लागि औद्योगिकीकरणबाट सम्पन्न र शक्तिशाली बनेका देशहरू जिम्मेवार रहेको विषय पनि अन्तर्राष्ट्रिय मंचमा उठाइएको छ। पृथ्वीको तापक्रम वृद्धिमा बढ़ी योगदान गरेका देशहरूका कारण सृजित यस्ता विपदबाट विकासोन्मुख तथा हिम श्रृंखलाको काखमा रहेका देशहरूले बढ़ी समस्या भोग्नु परेको भन्दै अन्तर्राष्ट्रिय मंचमा आवाज उठेको छ।
1: यसैबीच प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैँ नेपालको सहयोगमा रहने बताएका छन्। अमेरिकाको न्यूयर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा उनले आफू पदबाट निवृत्त भए पनि नेपालकै सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुगेका प्रधानमन्त्री शाहले केही बेर अघि महासचिव गुटेरेससँग भेट गरेका थिए। प्रधानमन्त्री शाहले अब केही बेरपछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने तयारी भइरहेको छ।
0: 11 वर्षपछि विद्याको कमब्याक अन्नपूर्ण पोस्टमा खबर छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। ललितपुरमा 4 दिनसम्म चलेर सम्पन्न भएको एमाले केन्द्रीय कमिटिको बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीभित्र अध्यक्षपछिको वरियता रहने गरी सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा भण्डारीलाई एमालेको शीर्ष नेतृत्व तहमा भित्राइएको हो। बैठकमा निर्णय सार्वजनिक गर्दै अध्यक्ष ओलीले भण्डारीलाई अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थान दिएको बताए। उहाँलाई हामीले अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थानमा सम्मान दिन्छौं, वरिष्ठ नेता घोषणा गर्दा अध्यक्ष ओलीले बिहिबार भने तदनुसार उहाँले बैठकहरूमा भाग लिन, छलफल गर्न, बोल्न सबै पाउनुहुन्छ। उहाँको स्वभाव अनुसार पनि उहाँ सामान्यतया मतदानको प्रक्रिया हामीले चलाउँदैनौं। उनले पार्टीका हरेक बैठकहरूमा भाग लिन, छलफल गर्न र आफ्ना धारणा राख्न पाउने बताए। तर उनको भूमिका मुख्य रूपमा अभिभावकीय र सम्मानित रहने भएकाले भोटिङ राइट भने हुने छैन। केन्द्रीय सदस्य कर्णबहादुर थापाको भनाइ छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जतिको अनुभवी र पाका नेतृत्वको पार्टीमा पुनरागमन आजको आवश्यकता थियो। उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने केन्द्रीय कमिटिको निर्णय ढिलो गरी आए पनि अत्यन्तै सही र सकारात्मक छ। अनि भण्डारीलाई वरिष्ठ नेता बनायौं, केपी शर्मा ओलीको भनाई छापिएको छ। पूर्व राष्ट्रपति कमरेड विद्यादेवी भण्डारीले निवेदन दिनुभएपछि पार्टी सदस्यता प्राप्त गर्नुभएको छ। यसमा केही भ्रम र अस्पष्टता देखिएको छ। त्यति बेला केन्द्रीय कमिटि बैठकले के भनेको थियो भने राष्ट्रपति पदमा बहाल रहँदा कसैले पनि कुनै राजनीतिक दलको सदस्य भएर रहन पाउँदैन, त्यसैले उहाँले पार्टी छाड्नु भएको थियो। तर त्यो कुनै विद्रोह गरेर वा असन्तुष्टि जनाएर छाडिएको भने होइन। संवैधानिक पदमा रहँदा पार्टी सदस्य कायम नहुनु, कुनै कमिटिमा आबद्ध नहुनु र दलबाट अलगिनु हाम्रो मात्र होइन, विश्वव्यापी मान्यता हो। त्यसैले पदमा रहँदा उहाँ पार्टीमा नरहेको कुरा एकदमै जायज र स्वाभाविक थियो। 11 वर्षपछि विद्याको कमब्याक शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको खबर हो।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मका नेताहरूको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। बिहिबार सार्वजनिक गरिएको प्रचारात्मक लोगोमा सबै पुस्तालाई एउटै चित्रमा अटाइएको छ। तर कांग्रेसको संगठनभित्र भने ती पुस्ताबीचको सम्बन्ध अझै पुनर्संरचनाको चरणमा रहेको छ। एकातिर विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नियमित 15 महाधिवेशन मार्फत आफ्नो नेतृत्वलाई संस्थागत गर्ने तयारीमा छन्। अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देउवा आफूबाट निर्वाचित नेतृत्वलाई हटाएर बनेको नयाँ संरचनाको वैधानिकता स्वीकार गर्न तयार देखिएका छैनन्। बीचमा देउवा पक्षका नेताहरू भने थापा नेतृत्वको संगठनमा समाहित भइसकेका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समिति